0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
3: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
2: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौ।
3: सम्मानित व्यवहार गरौ, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
5: तैले भन्छस् भने लौ जान त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98648 36213।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 10 गते आइतबार, मे 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कर्जका कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन, कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्, अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति, उपकुलपति बन्न 218 को आवेदन।
1: कांग्रेसको विवाद, वडा तहसम्मै आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाब दिने, कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खोज्दै सरकार।
0: आयात भएका सवारी साधन दर्तामा लचकता अपनाइने, क्यान्सरको औषधि अभाव, मनसून जन्ने विपद न्यूनीकरण अभियान शुरू, स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै।
1: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत, मध्य पूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल, इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध।
0: र काभा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो, 6 मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा, लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा तातो हावाको लहर चल्ने चेतावनी र अपनाउनुपर्ने सावधानीको प्रसंग।
1: आज र भोलि तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो। सतर्कता अपनाउनुपर्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
3: विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ढाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
1: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
4: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनु पर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ. सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ बिहान तिनीहरूलाई गेम्स खेलाइरहेको हुन्छ होइन. आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्. त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त तीन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ. सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो. यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन् बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कूल जान्छन्, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने. 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो.
1: यसैबीच मनसून जन्य विपदको क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू भएको छ. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सहकार्यमा गंगोप स्थित नयाँ बसमार्गबाट सो अभियान शुरू गरिएको हो. अभियानको आरम्भ गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले यात्रामा मौसम पूर्वानुमानको पूर्ण हेक्का राख्न आग्रह गर्नुभयो. मौसम पूर्वानुमानलाई व्यवस्था गर्दा ठूला दुर्घटना निम्तिने भएकाले नाफा भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन समेत आग्रह गरिएको छ. नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सुधारका लागि प्रविधिको प्रयोग आवश्यक रहेको समेत बताउनुभयो. उहाँले सवारी साधनमा जीपीएस, अनलाइन टेकिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गरिने समेत बताउनु भएको छ.
0: अब राजनीतिक प्रसंग. गत मंगसिरमा सम्पन्न 10 महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व गराउनुभएका एमाले अध्यक्ष ओली 6 महिनामै भारी अल्पमतमा पर्नु भएको छ. पार्टी पुनर्गठनको मुद्दासहित बहुमत पदाधिकारी नेतृत्वमा ओलीको विकल्पको पक्षमा देखिएका छन्. महाधिवेशनपछि ओली पहिलो पटक पार्टी कमिटिभित्र स्पष्ट रूपमा अल्पमतमा पर्नु भएको हो. बहुसंख्यक पदाधिकारी राजीनामाका पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहोर्याउँदै आउनु भएको छ. 19 सदस्यीय पदाधिकारीमा 2 बाहेक सबै आफ्नो पक्षकाले जितेका भए पनि जेएनजी आन्दोलन र गत फागुनको निर्वाचन परिणाम लगायत राजनैतिक घटनाक्रमपछि ओली पार्टीभित्र कमजोर बन्नु भएको हो. 4 जेठबाट शुरू भएर शनिबार हिजोसम्म जारी केन्द्रीय सचिवालय बैठकमा 21 फागुनको निर्वाचनको अकल्पनीय हारको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने अधिकांश नेताहरूले भन्दै आएका छन्. विकल्प खुला गर्नुपर्ने नेताहरूको मागलाई ओलीले भने अस्वीकार गर्नुभएको छ. सचिवालयको गत शुक्रबार र हिजोको बैठकमा ओलीले आफ्नो पोजिशन सुनाउनुभयो. हिजोको बैठकमा सबैजसो नेताहरूले पुनर्गठनकै लाइन अनुसार बोल्ने क्रम नरोकिएपछि ओलीले नेतृत्व नछाड्ने अडान दोहोर्याउँदै आफूलाई पटक पटक सम्झाउन आवश्यक नभएको टिप्पणी गर्नुभयो. नेतृत्वका विषयमा अहिले नसोच्ने पनि उहाँले बताउनुभयो. नेताहरूले बोलिरहँदा ओलीले निर्देशन गर्न खोजेपछि हिजो उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले प्रतिवाद गर्नुभयो. के तपाईँले अरूलाई बोल्नै नदिएर बैठक सक्न लाग्नु भएको हो? बोल्न दिनुहोस्, लागेका कुरा सबैले बोल्न पाउनुपर्छ. बैठकमा गुरूङले प्रतिवाद गर्दै भन्नुभयो, पदाधिकारीमा बोल्न बाँकी 4 सचिव शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी हुनुहुन्छ. आज उहाँहरूले बोलिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार राख्ने नेताहरूले बताएका छन्. यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधिक गर्ने अभियानलाई लिएर नेपाली कांग्रेसको संस्थापन र इतर पक्षको बीच सोलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्म पुगेको छ. 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि 1 वैशाखदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान जारी छ. वैशाख मसान्तभित्र अध्यावधिक सक्ने समयसीमा विवादका कारण 21 जेठसम्म बढ़ाइएको छ. सभापति गगन थापाले असहयोग गर्ने पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी समेत दिइसक्नु भएको छ. विराटनगरमा हिजो थापाले पत्रकार संघको जिज्ञासामा असहयोगमा संलग्न जोसुकैलाई जिम्मेवारीबाट हटाइने बताउनुभयो. पार्टीको क्रियाशील सदस्यताको अध्यावधि ओडा कार्य समितिका सभापतिले गर्ने अधिकार छ। इतर पक्षीय खेमामा रहेका ओडा सभापतिहरूले अध्यावधिकमा असहयोग गरेपछि थापाले जिम्मेवारीबाट हटाउने चेतावनी दिँदै नेताहरूलाई त्यसमा सहयोग गर्नको लागि अनुरोध गर्दै आउनु भएको छ। इतर पक्षका नेता डाक्टर शशांक कोइरालाले भने सर्वोच्च अदालतले कांग्रेस फुटाएको टिप्पणी गर्नुभएको छ। संस्थापन इतर पक्षले पोखरामा हिजो गरेको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनुभयो। भेलामा कांग्रेस नेता मोहन बस्नेतले वडा सभापतिहरूलाई कार्यवाही नगर्न केन्द्रीय सभापति गगन थापालाई समेत चेतावनी दिनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपूर्व तयारीमा स्थानीय सरकारको लगानी र प्राथमिकता
5: विवेकले प्राप्त गर्नुभएको छ, जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ, मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ।
0: घरजोका कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति। उपकुलपति बन्न 218 को आवेदन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ।

0: अब अहिले चाहिँ म निस्किएँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
2: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कानून विनय दिइएका पूर्व विशिष्टका गाड़ी लगायतका सुविधा खोज्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले 14 वर्ष अघि नै भनेको थियो पूर्व विशिष्टहरूलाई कानून बनाएर मात्रै सेवा सुविधाको व्यवस्था गर्नु, तर कानून बिना मन्त्री परिषदको निर्णयका आधारमा मनपरी सेवा सुविधाहरू बाँटिए। कर्मचारीहरूले कानून विपरीत प्रयोग गर्दै आएका सरकारी सवारी साधन फिर्ता गराइसकेको सरकारले अब पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाड़ी समेत फिर्ता गर्ने गृह कार्य थालेको छ। कानून व्यवस्था नै नभई मन्त्री परिषदको निर्णयका आधारमा केही पूर्व विशिष्ट पदाधिकारीले गाड़ी र पीए लगायतका सुविधाहरू लिँदै आएका छन्। सर्वोच्च अदालतले यस्ता सुविधा दिनुपर्ने स्पष्ट कानून बनाउन परमादेश जारी गरिसकेको भए पनि पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले पहुँच तथा मन्त्री परिषदको निर्णयकै आधारमा सरकारी सुविधा उपभोग गर्दै आएका हुन्। त्यस्तै भित्र पृष्ठमा कर तिर्न टिकटकको आलटाल शीर्षकमा खबर प्रकाशित छ भने वैशाखमा 19.5 अर्बले खस्किएर बैंकको कर्जा 52 खर्ब 31 अर्बमा सीमित शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 वैशाख महिनामा वाणिज्य बैंकहरूले कुल कर्जा 19.41 अर्ब रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा बैंकहरूले कुल कर्जा 52.31 अर्ब 53 करोड़मा सीमित छ। अघिल्लो महिना चैत्र मसान्तसम्ममा कुल कर्जा प्रभाव 52.50 अर्ब 94 करोड़ रूपियाँ थियो। अघिल्लो महिनाको तुलनामा चैतमा भने 77.99 अर्ब रूपियाँले कर्जा प्रभाव बढ़ेको थियो। त्यस्तै मन्त्री फेरिए पछि हेटौड़ा कपड़ा उद्योगको चर्चा शीर्षकमा अर्को खबर छ भने 14 महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टमा आन्दोलन शीर्षकमा पनि खबर छ। त्यस्तै भित्रपृष्ठमा ताप्लेजुङमा बाढ़ीले लिम्बुनी पुल बगायो यातायात ठप्प शीर्षकमा खबर छ भने बाढ़ीले 200 भन्दा बढ़ी भेड़ा बेपत्ता पारेको खबर पनि प्रकाशित छ।
6: क्यान्सर औषधि र सलाइनको अभाव किमोली रहेका सयौं बिरामी प्रभावित शीर्षकमा दिनेश गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। क्यान्सर निको पार्ने आशामा नियमित औषधि उपचार किमोथेरापी गराइरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिहरू कार्बोप्लाटिन सिसप्लाटिन र अक्सालिप्लाटिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका सयौं बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर अरूण साईका अनुसार औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया केमोथेरापी साइकल रोकिएको छ, जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। उपचार मध्ये 60-40% क्यान्सरका बिरामी प्रभावित भएका क्यान्सर रोग विशेषज्ञहरूको भनाई रहेको छ। आर्थिक कारोबार दैनिकमा वैशाखसम्म 17.78 अर्ब आयो अनुदान 5 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ भने आयात भइसकेका सवारी साधन दर्तामा लचकता अप्नाइने बारेमा दिपेन्द्र थापाले लेख्नु भएको छ। सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ। सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यो निर्णय गरेको हो। नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कान्तिपुर दैनिकमा राष्ट्रिय मुद्दामा राष्ट्रपा मौन प्रतिपक्ष आक्रमक शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ। अघिल्लो प्रतिनिधि सभामा सानो संख्यामै हुँदा पनि राष्ट्रपा सांसदले राष्ट्रिय मुद्दालाई खरो तरिकाले उठाउने गरेका थिए, तर अहिले उनीहरू यस्ता सवालमा मौन देखिएका छन्। अर्को खबर सरकारलाई उद्यमीको प्रश्न।

0: सञ्चालन गर्नु पाप हो शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। यतिखेर सबैतिर चर्चामा रहेको यो अभिव्यक्तिप्रति संसदको अर्थ समितिमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले बताउनु भएको छ, तीन दशकदेखि उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका र अर्थतन्त्र सुधारका लागि निरन्तर लागिरहेका शर्माको भनाई रहेको छ, पूर्व जन्ममा हामीले ठूलै पाप गरेका रहेछौं र यस जन्ममा उद्योग खोलेका रहेछौ, अहिले त केही गरेका छैनौं, पूर्व जन्ममा भ्रम लुट नै गरेका रहेछौं र अहिले उद्योग चलाइरहेका छौं भनेर उहाँले प्रतिक्रिया दिनुभएको छ। भित्री पन्नामा घर जग्गा कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन भएको बारेमा सीमा तामाङले लेख्नु भएको छ। चैतको तुलनामा वैशाखमा समग्र घर जग्गा कारोबार घट्यो। चैतमा 1,76,771 पटक घर जग्गा कारोबार हुँदा वैशाखमा 1,69,538 पटक कारोबार भएको खबरमा उल्लेख गरिएको छ। 54 दिनमा छापिसकिएला पाउने 16 लाख लाइसेन्स शीर्षकमा विमल खतिवडाले लेख्नु भएको पनि खबर छापिएको छ। उत्तिकै छ सामुदायिक रेडियोको मोह शीर्षकमा लक्ष्मण दर्नालले आजको गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। नेपालमा सामुदायिक रेडियो प्रसारणको थालनी भएको 30 वर्ष पूरा भएको छ। दक्षिण एसियाली मुलुकहरूमा नागरिकको स्वामित्वमा एफएम फ्रिक्वेन्सी मोडुलेशन रेडियो सञ्चालन गर्नेमा नेपाल पहिलो देश हो। 2054 सालमा स्थापना भएको सामुदायिक रेडियो रेडियो सगरमाथाले हिजो 30औं वार्षिक उत्सव मनाएको छ। एफएम रेडियो प्रसारणको 30 वर्ष पुग्दा सार्वजनिक सूचना सञ्जालका माध्यमको व्यापक प्रयोग भइरहे पनि सामुदायिक रेडियोहरूको महत्व र आवश्यकतामा कमी नदेखिएको सरकारवालाहरूको भनाइरहेको छ। बाढ़ीले बगायो निर्माणाधीन पुल, पहिरोमा 218 भेडा बेपत्ता शीर्षकमा सुजन बज्राचार्यले खाँदवारीबाट र चन्द्र पान्दाकले र राधा लुइटेलले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्री पन्नामा अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारले दियो पुनः नियुक्ति शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्ने जिम्मेवारी दिएको हो। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयका ऐन संशोधन गर्दै पदाधिकारीहरूलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्त को जिम्मेवारी दिन थालेपछि प्राज्ञहरू कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। उपकुलपति बन्नका लागि 218 को आवेदन परेको छ। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक अझै नपाएको बारेमा होम कार्कीले लेख्नु भएको छ। कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टरटेक्टा कतार डब्ल्यूएलएलले 8 महिनाको तलब भत्ता, ओभरटाइम र खानपान बापतको रकम नदिएको नेपालीहरूको गुनासो छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच सम्झौताका लागि 14 बुँदे ढाँचालाई अन्तिम रूप दिने बताइएको छ। इरानी विदेश मन्त्रालयका अनुसार 14 वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका मस्यौदा तयार गर्न लागिएको बताइएको हो। इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थकर्तामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी अमीर शेख तमिम बिन हमाद अल थानी बीच टेलिफोन संवाद भएको छ। अमीरको प्रशासनिक कार्यालयले दुवै बीच मध्यपूर्वको तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासहरूको प्रयासमा भइरहेका छलफलका बारेमा केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पूर्वी तथा मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपका कारण अस्थायी प्रवेश प्रतिबन्ध लागू गरेको जनाएको छ। विस्थापित प्रतिबन्ध अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरेको अन्तरिम नियम अनुसार लागू गरिने बताइएको हो। नयाँ नियम अनुसार विगत 21 दिनभित्र कंगो, युगाण्डा वा दक्षिण सुडानमा रहेका व्यक्तिलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।
0: साझा खबरमा अब खेल खबर। किर्गिस्तानलाई सोझो सेटमा हराएसँगै नेपालले काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। हिजो त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सेटमा हराएपछि समूह एमा 3 अंक बटुल्यो। मिड ब्लकर सुमित्रा रेग्मी चम्किएपछि नेपालले सहज जित निकालेको हो। सुमित्रा नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो। शुरूबाटै किर्गिस्तानमाथि हावी भएको नेपालले 25-18, 25-20 र 25-13 जित निकालेको हो। उदयपुरको ब्रदरहुड फुटबल क्लब 6 मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुट मिलको खेल मैदानमा हिजो भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा 6-5 पराजित गर्दै उदयपुरले अन्तिम चारको यात्रा तय गरेको हो। र लेन्सले पहिलो पटक फ्रेन्च कप उपाधि उचालेको छ। हिजो बिहान भएको फाइनलमा लेन्सले फ्रेन्च लीग 1 प्रतिद्वन्दी निसलाई 3-1 हराएको हो। लेन्सले क्लब इतिहासमा फ्रेन्च लीग जितेको यो पहिलो पटक हो। टोलीले सन् 1999 पछि पहिलो पटक ठूलो उपाधि उचाल्न सफल भएको हो।
1: भूकम्प लगायतका विपदबाट बच्नका लागि स्थानीय सरकारको चासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
3: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
2: झुङ्गा सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू
4: अनिवार्य नेपाली,
2: अनिवार्य अंग्रेजी,
4: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्तशास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान।
2: भर्ना सम्बन्धी कार्यक्रमहरू
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना शुरू जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
5: आवासीय चाहिँ बिमा चाहिँ हामीले सञ्चालन गरेका थियौँ। के अरे सर्वेक्षणले पनि 3 नेपालगञ्ज उपमहानगरपालिकामा अत्यन्त घनाबस्ती रहेको वडा नम्बर 3 र 7 जोखिममा रहेको कारण पहिलो लाभग्राही चाहिँ हामीले अविरल वर्षाका कारण पोहोर साल घर क्षति भइसकेपछि विभिन्न मुचुक्का गराएर र बिमा कम्पनीले पनि हाम्रो प्राविधिक वडाले सबैले यसलाई हाम्रो राष्ट्रिय बिमा संस्थानसँग जुन किसिमको 2,32,000 रुपियाँ यहाँ 2,32,900 रुपिज वालले चाहिँ उहाँले विविधले प्राप्त गर्नुभएको छ, जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ।
6: नेपालगंजमा मात्र होइन अब यो कार्यक्रम बाँकेकै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरेनापुर गाउँपालिकासम्म विस्तार गर्ने तयारी भइरहेको छ। खजुरामा त घर छनौटको प्रारम्भिक काम समेत शुरू हुन लागेको छ। विपद जोखिम न्यूनीकरणका लागि बिमा मात्रै होइन विद्यालय स्तरमा भूकम्प आएको समयमा कसरी सावधानी र उद्धार लगायतका प्रक्रिया शुरू गर्ने भन्ने बारेमा अभ्यास पनि सञ्चालन भइरहेको छ। नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयमा विद्यार्थीहरूले साइरन बज्दा सुरक्षित रूपमा बाहिर निस्कने, घाइतेको उद्धार गर्ने र प्राथमिक उपचार गर्ने अभ्यास गरेको प्रधानाध्यापक हरिप्रसाद पोखरेल बताउनुहुन्छ।
7: यदि जहाँ छ त्यही नै सुरक्षित तरिकाले टाउको जोगाएर बस्ने, सुरक्षित हुने, जमिन हल्लिन छाडेपछि अवस्था मूल्याङ्कन गरेर बिस्तारै कुनै संरचनाहरू भत्कन सक्ने अथवा फस्न सक्ने जोखिम नभएको ठाउँमा जाने, खुला ठाउँमा जाने भन्ने अभ्यास हामीले गराएका छौँ। सर्च एन्ड रेस्क्यू टिम, प्राथमिक उपचार टिम बनाएका छौँ विद्यार्थीहरूको। सामान्य प्राथमिक उपचार पट्टीहरू बाँध्ने, रगत बग्न रोक्ने सम्मका कामहरू हामी विद्यार्थीहरूलाई अभ्यास गराएका छौँ।
6: नेपालगंजको रानी तलाउ नजिकै रहेको महेन्द्र माध्यमिक विद्यालय भवनलाई रेट्रोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाइएको छ। विपद जोखिम बढ्दै जाँदा पूर्व तयारी, सचेतना र बीमा जस्ता कार्यक्रमले नागरिकलाई सुरक्षित र आत्मनिर्भर बनाउने भन्दै स्थानीय सरकारले बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेका छन्। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: घर जग्गा कारोबारबाट 10.5 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति। उपकुलपति बन्न 218 को निवेदन।
0: कांग्रेसको विवाद ओडा तहसम्मै। आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाफ दिने। कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खारेज गर्दै सरकार।
1: आयात भएका सवारी साधन दर्तामा लचकता अप्नाइने। क्यान्सरको औषधि अभाव। मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू। स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै।
0: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत। मध्यपूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल। इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध।
1: र काबा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो। 6 मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा। लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, जो अहिले एमालेको सदस्यता प्राप्त गर्न सफल हुनुभयो। पूर्व राष्ट्रपति राजनीतिमा आउने नआउने, सक्रिय हुने नहुने भन्ने विषयमा विभिन्न विवाद र संवादहरू चलेका थिए। स्वयं एमाले अध्यक्ष ओली नै पूर्व राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा सक्रिय हुन नहुने विचार राख्नुहुन्थ्यो। तर पछिल्लो समयमा पार्टी को सदस्यता भण्डारीलाई दिने बेलामा अध्यक्ष ओलीले नै प्रस्ताव गर्नुभयो र सदस्यता पनि पाउनुभयो। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति अगाडि सड़कमा हिँड्दा हिँड्दै एकजना व्यक्तिले केही प्रश्न गरेपछि आक्रोशित भएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, पूर्व राष्ट्रपति भनेर हेप्नी होच्याउनी पार्टीको सदस्य भइसकेको थाहा छैन।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी टीकापुरमा तालिम शुरू। टीकापुरमा बाल मैत्री र पोषण मैत्री स्थानीय शासन पालिका घोषणाका लागि छलफल। सामुदायिक पुस्तकालयको साधारण सभा शुरू। गणपूरक संख्या नपुगेकाले साधारण सभाको बन्द सत्र यही जेठ 14 गते हुने। आज सातै प्रदेशमा वर्षाको सम्भावना। कोशी र मधेस प्रदेशमा हावाहुरी सहितको समेत सम्भावना रहेको मौसमविदको भनाई। र सुदूरपश्चिम सरकारको बेरोजु 60 करोड़ भौतिक पूर्वाधारमै आधा हिस्सा। अब खोज खबर विस्तारमा। गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी सिपमूलक तथा आय आर्जनमूलक तालिम टीकापुरमा शुरू भएको छ। टीकापुर नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय र सामुदायिक पशु चौपाय व्यवस्थापन तथा प्रवर्धन समिति टीकापुरको आयोजनामा तालिम शुरू भएको हो। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: तालिम उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य कोमल गेवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनुका साथै महिलालाई घरमै बसेर आय आर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने बताउनुभयो। गाई संरक्षण गरी आय आर्जनका कार्य पनि गर्न थालेकोमा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो।
2: गोबरबाट जैविक मल, ग्यास, धूपबत्ती, गमला, सजावटका तथा विभिन्न घरेलु उत्पादनका सामग्रीहरू तयार गर्न सकिन्छ, जो हाम्रो अगाडि नै यहाँ हामीले देखिरहेका छौँ। अहिले यसले एकातिर वातावरण संरक्षण गर्छ भने अर्कोतिर महिलाहरूलाई घरमै बसेर आय आर्जन गर्ने अवसर पनि दिन्छ। विशेष गरी हामी तराईमा बस्ने महिलाहरूका लागि यो सिप अत्यन्तै उपयोगी र प्रभावकारी बन्न सक्छ। म टीकापुर गौशाला प्रति र टीकापुर नगरपालिका प्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, जसले केवल गाई संरक्षण मात्र होइन सिप रोजगारी र उद्यमशीलताको माध्यमबाट समाज परिवर्तनको सकारात्मक अभियान सञ्चालन गरिरहेको छ। यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास, सिप र उद्यम गर्ने क्षमता विकास गर्नेछ भन्ने मैले लिएकी छु।
1: सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले जन्मदिने माटा, गौमाटा, नदी लगायत 5 प्रकारका माटाहरूको संरक्षण गर्न सकेमा परिवार र संस्कृति संरक्षण हुने बताउँदै गौशालाको विकासका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: नारीको सम्मान जहाँ छ, गौमाताको सम्मान जहाँ छ, जहाँ नदीको सम्मान छ, स्वच्छ छ, त्यहाँ चाहिँ समृद्धि सम्भव छ। र आउँदो दिनमा गौशालाका लागि म प्रयासरत रहनेछु र यसपालिको बजेटमा गौशालाको लागि म केही रकमहरू सम्बोधन गर्नेछु भन्ने प्रतिबद्धता जनाउँदै
1: कार्यक्रमका प्रशिक्षक एकता मेहताले स्थानीय स्तरमै पाइने गोबरको प्रयोगले विभिन्न सामग्री निर्माण गरी पुरातन संस्कृतिको संरक्षणका साथै महिला सशक्तिकरणमा ठूलो योगदान दिन सकिने बताउनुभयो। टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले पालिकाको नीति कार्यक्रममा वातावरण संरक्षण, सांस्कृतिक संरक्षण, सामाजिक विकास जस्ता कुरा समेटिएकाले स्थानीय सरकारले स्थानीय स्रोतको प्रयोग गरी वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यो तालिम उपयोगी ठानेर सहयोग गरेको बताउनुभयो।
4: जो स्थानीय स्रोत साधन र हाम्रो र मेटेरियलहरू चाहिँ वातावरणीय कुराहरूमा, सामाजिक कुरा र सांस्कृतिक कुरा जोड्ने, सँगसँगै हाम्रो टोल विकासका साथीहरूलाई पनि हामीले टोल विकासको मोडेल चाहिँ अब टप टू बटम होइन कि बटम टू अप मोडेलबाट लैजानुपर्छ, जसले गर्दा स्थानीय आवश्यकता र स्थानीय कुराहरूलाई चाहिँ हाम्रो सिप र परिश्रमबाट त्यसलाई स्थानीय स्रोतहरूलाई प्रयोग गर्ने भने कम्तीमा हामीले इन्टरनेसनल आउनुभएको थियो उहाँहरूसँगको रिलेसन आफ्नोसँग हाम्रो पोलिटिकल्ली हाम्रो त्यसपछि हाम्रो डिप्लोमेटिक तरिकाले हाम्रो रिलेसन छ। तर हाम्रो लागि स्थानीय सरकार भने आफैमा एउटा सरकार भएको छ। स्थानीय सरकारले आफ्ना कतिपय गतिविधि गर्दाखेरि छिमेकी यसै हामीसँग जोडेका विषयहरूसँग काम गर्ने संस्थाहरूलाई पनि यसरी आएर उहाँहरूले आफ्ना अनुभवहरू आफ्ना सिपहरूलाई हस्तान्तरण गर्नुहुन्छ भने पक्कै पनि यसले हाम्रो आगामी दिनहरूमा गौशालाको मात्रै नभएर नगरपालिकामा धेरै कृषिसँग जोडेका, जो पशु व्यवसायसँग जोडेका, जसले चाहिँ गोबर सँगसँगै हाम्रो मलाई लाग्छ गाईहरूको चाहिँ गौमूत्रलाई चाहिँ हिन्दू परम्परामा चाहिँ विभिन्न अवस्थामा विभिन्न हाम्रो रिचुअलहरूमा प्रयोग गर्ने भएकोले यसलाई पनि पक्कै पनि यहाँहरूको सिप आफ्नो क्षमता सँगसँगै यहाँको आयलाई पनि बढाउनलाई एकदमै फ्रुटफुल हुनेछ भन्ने अपेक्षा राख्दै
1: गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहले उत्पादन र बजारीकरणका लागि फिनिसिङ राम्रो दिन सकियोस् भनी एडभान्स खालको तालिम आयोजना गरिएको बताउनुभयो।
5: त्यो डाईहरू जो बनाउने जुन औजारहरू छ नि त्यति राम्रो हामीहरूले पाउन नसकेर गर्दा हो कि के हो, त्यसको फिनिसिङ राम्रो नआएको कारणले गर्दा हामीले इन्दोरसँग उहाँको मार्फत चाहिँ उहाँसँग सम्पर्क भएर यो मेटेरियल त बनायौं मार्केटमा ल्याउनको लागि त्यसलाई अलि मान्छेले अलिकति मन पराइदिनको लागि अलि त्यो मेटेरियल देखिनको लागि त्यो एट्रेक्सन दिन सकेनौ। यत्रो एक महिनादेखि लगातार प्रयास गर्दा गर्दै पनि हामीले त्यो फिनिसिङ दिन नसकेको कारणले गर्दाखेरि थप एकचोटि यो बेसिक कोर्सलाई चाहिँ एडभान्स कोर्समा लैजाउँ भनेर हाम्रो एकता मेहताजी हाम्रो इन्दोरको उहाँलाई चाहिँ बोलाएर यो ट्रेनिङ सुरु गर्नको मुख्य उद्देश्य त्यो छ।
1: कार्यक्रमका सहभागीहरूले पशु चौपायाको संरक्षण सँगै वातावरण संरक्षण फोहोर व्यवस्थापन जस्ता कार्यमा सहयोग हुने बताएका छन्। तालिममा टोल विकास संस्थाका 50 जना सहभागी छन्। 9 दिनसम्म सञ्चालन हुने तालिम 2 समूहमा विभाजन गरी 50 जनाले लिनेछन्। टिकापुर नगरपालिकाका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत गौशाला व्यवस्थापन समितिका सचिव महेन्द्र गिरीले गर्नुभएको थियो। तालिम सहजीकरण गर्न भारतबाट प्रशिक्षक आएका छन्। लोक संस्कृति मञ्च र अंश वेलफेयर अर्गनाइजेशन इन्डोर भारतका 4 जना महिलाले प्रशिक्षण दिनेछन्।
0: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। टिकापुर सामुदायिक पुस्तकालयको साधारण सभा गणपूरक संख्या नपुग्दा बन्द सत्र स्थगित भएको छ। हिजो भएको साधारण सभामा गणपूरक संख्या नपुग्दा यही जेठ 14 गतेसम्मका लागि बन्द सत्र स्थगित भएको छ। साधारण सभाको बन्द सत्र अब दोस्रो पटक यही जेठ 14 गते हुनेछ।
6: गणपूरक संख्या नपुगेको हुँदा यही 14 गतेका लागि अर्को साधारण सभाका लागि जानकारी गराइन्छ।
0: यसअघि साधारण सभाको उद्घाटन गर्दै टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले टिकापुर सामुदायिक पुस्तकालय सामुदायिक सम्पत्ति भएकाले सबैले यसको संरक्षण गर्नुपर्ने बताउनु भएको छ। कार्यवाहक नगर प्रमुख नगारजीले सामुदायिक पुस्तकालय जोगाउनु टिकापुर नगरपालिकाको पनि दायित्वभित्र पर्ने भएकाले आगामी वर्षका लागि बजेटको समेत व्यवस्था गर्ने आश्वासन दिनुभयो।
7: सामुदायिक पुस्तकालय भनेको समाजमा सबै समुदायका मान्छेहरूलाई एउटा राम्रो ज्ञान र राम्रो शिक्षा उपलब्ध गराउनका उद्देश्यका साथै संस्थापना भएको, त्यसैले हामीले यो सामुदायिक पुस्तकालय भनेको हामी सबै समुदायका सबैको एकदम यसलाई अगाडि बढाउने र यसलाई राम्रो बनाउने हामी सबैको दायित्व पनि हुन्छ। र त्यसैले म के भन्न चाहन्छु भनेदेखि टिकापुर नगरपालिकाको तर्फबाट अब आउँदो बजेट दिनमा होइरहेका जिल्लामा के कसरी यसलाई अझै राम्रो निष्पादन गर्न सकिन्छ, कसरी यसलाई सुशासन गर्न सकिन्छ, कसरी यसलाई अगाडि बढाउन सकिन्छ भन्ने मान्यताका साथ यसलाई अगाडि बढाउनेछु।
0: टिकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले सामुदायिक पुस्तकालय जुन उद्देश्यका साथ कल्पना गरेर निर्माण गरिएको हो त्यस अनुसार काम हुन नसकेको भन्दै कमी कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो। सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष लोकबहादुर खड्काले आफ्नो कार्यकालमा पुस्तकालय सञ्चालनका लागि आधार स्तम्भ खड़ा भएको बताउँदै पुस्तकालयलाई आर्थिक भार कम पर्ने गरी दीर्घकालीन आमदानीका स्रोत बनाएको बताउनुभयो। पुस्तकालयका अध्यक्ष तारा प्रसाद जोशीले विगतका समितिहरूले पुस्तकालयका आधार स्तम्भ खड़ा गरी पुस्तकालयलाई नमूनाको रूपमा अगाडि बढ़ाएको बताउँदै अहिले देशभरि पुस्तकालयहरू मध्ये टिकापुर सामुदायिक पुस्तकालय पनि एउटा नमूना पुस्तकालय भएको बताउनुभयो। सभामा सञ्चालन सचिव देवेन्द्र बहादुर शाहले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष वीरेन्द्र साउदले गर्नुभएको थियो। खोज खबरमा आज सातै प्रदेशमा वर्षाको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
8: यस
9: सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
8: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
9: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
8: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
9: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
8: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
9: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
8: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
9: नोट सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 जीपीए हुनुपर्नेछ सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली सम्पर्क नम्बर 091-560-203 98-58-48-709 98-48-67-86 र 98-45-45-39-97
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त झिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
11: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
10: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
11: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
12: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
14: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
9: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ
8: ससानो कुरामा तनाव हुने
9: बारम्बार मनमा एउटै कुरा खेलिरहने
8: कुलटमा लाग्ने
9: छटपटी हुने
8: मुटु धेरै ढुकढुक हुने
9: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला
8: टिकापुर अस्पताल टिकापुर कैलाली
0: विश्रामपछि खोज खबरमा स्वागत छ अब बाँकी खबर कैलालीको टिकापुरमा बाल मैत्री र पोषण मैत्री स्थानीय शासन घोषणाका लागि छलफल भएको छ दुई दिने अभिमुखीकरणमा वडा नम्बर 7 र 9 का जनप्रतिनिधि कर्मचारी र स्थानीय सरकारवाला सहभागी थिए वडा नम्बर 7 का वडाध्यक्ष अज्ञ प्रसाद नेउपानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जेले बालबालिका भविष्य भएकाले बालबालिकाको हितमा काम गर्न र बालबालिकामाथि बढ़ी लगानी गर्न आवश्यक रहेको बताउनुभयो उहाँले पालिकालाई नै बाल मैत्री स्थानीय शासन पालिका घोषणा गर्न प्रयास गर्ने बताउनुभयो
15: बाल बालिका भनेर हाम्रो भविष्य कर्णधार हुन् जहाँसम्म हामी बाल मैत्री र बाल पोषण वाडा राम्रोसँग घोषणा गर्न सक्दैनौँ तबसम्म हामी असफल नै रहन्छौँ किन भन्दा बाल बालिका भनेर हाम्रो भविष्यका कर्णधार हुन् ती बाल बालिका गएर भोलि यस देशका प्रधानमन्त्री यस देशका मन्त्री र यस देशका ठुला डाक्टर इन्जिनियर सबै बन्न सक्ने भनेका बाल बालिका हुन् त्यसैले हामीले सर्वप्रथम सबैभन्दा बढी लगानी बाल बालिकामा लगाउनु उनले पाउनुपर्ने अधिकार र उनका हक अधिकारलाई पनि हामीले एकदम सुरक्षित गरेर उनलाई सेवा सुविधा मुक्त बनाएर उनलाई हामीले हुर्काउनु पढाउनुपर्छ
0: वडा अध्यक्ष नेउपानेले बाल बालिकालाई योग्य बनाउन पोषण स्वास्थ्य शिक्षा जस्ता सबै क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसमा लगानी गर्न आफू प्रयास गरिरहेको बताउनुभयो
16: हामीले पोषण मैत्री र बाल मैत्री वडा तथा पालिका समाज बनाउनका लागि सबैका आफ्ना भूमिका छन्। यो दुई दिनको बसाइले यहाँहरूलाई यदि पुनर्कार्य दिए केही ट्रेनिङहरू दिएको होला। प्रशिक्षक मित्रले पनि एकदम सरल सहज भाषामा अन्तर्क्रिया मार्फत यहाँहरूका नानीहरू पनि दिँदै तपाईँको चाहिँ अन्तर्क्रिया मार्फत सहजीकरण गर्नुभएको छ। विशेष गरेर प्रशिक्षक मित्रलाई पनि धन्यवाद दिन चाहन्छु। यार संस्था कन्फिडेन्स इन्टरनेसनल नेपालले पनि चाहन्छु यो तपाईँ सबै हामीलाई एउटै छलमा राखेर यो विषयमा चाहिँ छलफल गराउने वातावरण बनाएर संस्थाप्रति पनि आभार व्यक्त गर्न चाहन्छु।
0: कार्यक्रमका प्रशिक्षक अशोक खनालले सरकारको लक्ष्य अनुसार बालमैत्री स्थानीय शासनपालिका घोषणाका लागि बालमैत्री र पोषण मैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्ने बताउनुभयो। विकासका लागि युवा एकीबद्धता याड धनगढ़ीको आयोजनामा भएको कार्यक्रम संचालन सामुदायिक परिचालक रतनलाल चौधरीले गर्नुभएको थियो। कार्यक्रममा ललित प्रभट्टा, शिक्षक उपेन्द्र खड्का, बालिका सृष्टि चौधरी लगायतले आफ्ना विचार राख्नु भएको थियो। याड धनगढ़ीले कैलालीमा बाल समृद्धिका लागि बाल मैत्री र पोषण मैत्री स्थानीय शासन लागूका लागि सघाइरहेको छ। याड धनगढ़ी र वर्ल्ड भिजन इन्टरेस्ट नेपालको संयुक्त साझेदारीमा बाल समृद्धिका लागि हात्तीमालो परियोजना अन्तर्गत टीकाप्रो भजनी घोडागोडी नगरपालिका र गौरीगंगा र कैलाली गाउँपालिकामा परियोजना सञ्चालनमा छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानहरूमा मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराईका भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना पनि रहेको छ। मध्य र कोशी प्रदेशको तराईका भूभागमा थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। सुदूरपश्चिम सरकारको कुल बजेटको झण्डै आधा हिस्सा विनियोजन हुने भौतिक पूर्वाधार विकास मन्त्रालयमै बेरोजुको पनि झण्डै आधा हिस्सा देखिएको छ। महालेखाको आर्थिक वर्ष 2081-82 प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश सरकारको कुल बेरोजो 60,48,89,000 रूपियाँ रहेकोमा भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरोजो 27,66,31,000 रूपियाँ रहेको छ। उक्त वर्ष प्रदेश सरकारको 31,62,98,28,000 रूपियाँ बजेट विनियोजन भएको थियो, जसमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा मात्रै 14,59,78,84,000 रूपियाँ विनियोजन गरिएको थियो। सो वर्ष प्रदेश सरकारको कुल 39,49,91,55,000 रूपियाँको लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ। अन्य मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालयमा 22,16,18,000 रूपियाँ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा 4,61,42,000 रूपियाँ बेरोजु देखिएको छ। खोज खबरमा जन आवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
17: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी 30 जना, सामान्य चिकित्सा एचए 40 जना, नेत्र विज्ञान ओए 40 जना, डिप्लोमा इन फार्मेसी डीपीएच 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
17: भर्ना कार्यक्रम
18: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
17: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
18: आवेदन फारम शुल्क ₹1,000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
17: आवश्यक कागज पत्रहरू
18: एसई, एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
17: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
18: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
17: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,
18: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
17: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर।
18: सम्पर्क नम्बर 0969900044, 9858780044, 9847220247, 9662830921 र 9659663520।

0: कापी रहेठ कभी पेन्सिल रहेठ कबू झल फटा का आजी था का कना हो बाबा फिर ओष्ट बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराइटी रहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेन्सिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिक था
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बहु तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेन्सिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484273359 र 98842273359 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर धक्क राजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463673 र 98164602004
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर सुदूरपश्चिम प्रहरीले भारतको दिल्लीमा चोरी भएका 2 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका गरगहना र नगद बरामद गरेको छ लामो अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न 3 जनालाई पक्राउ गर्दै ठूलो परिणाममा धनमाल फेला पारेको हो प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले दिल्लीको राजेन्द्र नगर स्थित भारतीय नागरिक संजय कुमार माखाजीकाको घरमा भएको चोरी प्रकरणमा अनुसन्धान गरेको थियो माखीजाको घरमा फागुन 13 गते चोरी भएको थियो प्रहरीका अनुसार माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिकाका उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरी मार्फत नेपाल प्रहरीमा उजुरी परेको थियो सोही सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढ़ाउँदै रावत सहित 3 जनालाई पक्राउ गरेको थियो पक्राउ पर्नेमा बाजुराको खपतड छेडेर गाउँपालिका 3 का लोकेश दामी र चोरीमाका सामान खरिद गर्ने असमको साफेबगर नगरपालिका 4 का अर्जुन सुनार पनि रहेका छन् सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी ओम बहादुर राणाका अनुसार पक्राउ परेकाहरूको साथबाट 2 करोड़ 7 लाख रूपियाँ भन्दा बढ़ी मूल्यका सामान बरामद गरिएको छ बरामद सामग्रीमा 1 करोड़ 34 लाख रूपियाँ बराबरका 12 वटा महँगा घडी 43,33,145 रूपियाँ बराबरका सुनका गहना 15,56,000 रूपियाँ बराबरका हीरा तथा सुनका रिंग 2,15,533 रूपियाँ बराबरका चाँदीका गरगहना र करिब 3 लाख रूपियाँ बराबरको सुन बरामद गरेको प्रहरीले जनाएको छ खबरमा अब पालो जनआवाजको अब किसानका धान बाली लगाउनका लागि खेतबारीमा जुट्ने समय नजिकेको छ। किसान बिउ र मलको जहमा लाग्न थालेका छन्। आजको जनआवाजमा हामीले जोशीपुरका केही किसानलाई खेती गर्दाका समस्या के छन् भनी सोधेका छौं।
12: मेरो नाम रामप्रसाद चौधरी हो। म जोशीपुर गाउँपालिका वार्ड नम्बर 7 घैला मेरो घर हो। म यो कृषि सम्बन्धी म खेती त म सानैदेखि गर्दै आएको छु, तर पहिलादेखि अलि आजकल त सजिलो पनि छ किनभने आधुनिक प्रविधिले गर्दा खेत जोताई कोराई गर्न सजिलो भइरहेको छ। त्यही पनि म आजसम्म म गोरु टाउमा पालिराखेको छु, तर गोरुले नै खेती गर्छ किनभने मलाई मलको पनि त्यति धेरै खाँचो पर्दैन। यो गोबर हालेको खेतबारी अलि मलिलो हुन्छ, रासायनिक मल हालेको त्यो डल्लो अलिक कडा हुन्छ। उत्पादन लगभग अब रासायनिक मल हाल्यो भने त अलि राम्रै हुन्छ, तर स्वास्थ्यको लागि अलि हानिकारक नै मान्नुपर्छ। हामी त आकाशी खेतीको भरमा पहिला खेती गर्थ्यौँ, आजकल त अब यो हाम्रो सिँचाइले गर्दा कुलो नाला भइसकेको छ, अब त्यही कुलोले गर्दा सजिलो छ।
13: नेत्राम चौधरी भाइ, 70 वर्ष हामी त धेरै वर्ष खेती गर्यौँ सानैदेखि। पहिला त धेरै अप्ठ्यारो थियो खेती गर्नलाई, राति जोट्न राति डौडी दैन। अब त बहुत सजिलो भइगयो, अब त पानी पटा सब नहरबाट लगाउने, नहर नभए पनि बोर्डिङ लगाउने, बोर्डिङ नभए पनि त्यो खाने पानी यो घरको धाराले के त्यो रासायनिक मल भन्दा यो हाम्रो गोरु भैँसको मल धेरै राम्रो हुन्छ, त्यसमा सबै चिज राम्रै फल्छ, घाटा त घाटै छ। सब त मसिने गर्छन् त्यसै मारे घाटा छ।
14: मेरो धर्मराज रेग्मी, ठेगाना जोशीपुर 5 बनगट्टा। यो समयले गर्दाले गर्दा यसै छ सबैमा। अब जो हामीले खेतीपाती गर्छौँ त्यो खेतीबाट हामी न भाउ पाउँछौ न रेट पाउँछौ, समयमा मलजल पनि पाइँदैन। समस्या छ किसानलाई। अब औद्योगिक शक्ति क्षेत्रले मर मसिन अस्या बोरिङ बन्या कुला नाला बन्या, तर त्यो समयमा केही पनि पाइँदैन। त्यो नपाउँदाखेरि किसानलाई अलिक समस्या छ। सुविधा त छ, अब यो मसिन ट्र्याक्टर छन्, खेती धान लगाउने मसिन नै सिहान, त्यसको लगानी पनि हाम्रो आमदानी हुँदैन, भाउ रेट पाइराखेको छैन, यही समस्या छ। मौसमले पनि यसै साथ दिएको छैन, गर्मी यसै चलिरहेको छ। अब सरकारको नियोगको भनेको समयमा मल दिने र बिउ बिनाडी दिने र अनि हाम्रो उजाको खेतीको मूल्य दिने, त्यो सरकारको कमी कमजोरी छ। अरू ठिक छ।
11: यसै जनावसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी टीकापुरमा तालिम शुरू। टीकापुरमा बाल मैत्री र पोषण मैत्री स्थानीय शासन पालिका घोषणाका लागि सामुदायिक पुस्तकालयको साधारण सभा शुरू। गणपूरक संख्या नपुगेकाले साधारण सभाको बन्द सत्र यही जेठ 14 गते हुने। आज सातै प्रदेशमा वर्षाको सम्भावना। कोशी र मध्य प्रदेशमा हावाहुरी सहित वर्षा हुने र सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लाहरूमा भने तातो हावाको सम्भावना। र सुदूरपश्चिम सरकारको बेरुजु 60 करोड़ भौतिक पूर्वाधारमै आधा हिस्सा। हवस् त, अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयोग सुन्दै गर्नुहोला। नमस्कार।

0: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी जबसम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाख सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी सन्देश।
2: कर्णाली नमूना मावी टीकापुर शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकाय मा भर्ना खुल्यो।
3: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर मा विज्ञान र इंजीनियरिंग संकाय मा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकाय मा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584 24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट?
4: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: टीकापुर सामुदायिक पुस्तकालय टीकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टीकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति, स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू: हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल, मिति 2083 साल जेठ 14 गते, समय बिहान 8 बजे, स्थान टीकापुर सामुदायिक पुस्तकालयको सभा हल।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

श्रोताबिनी नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 10 गते आइतबार, तदनुसार मे 24 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि आज अधुरा जिम्मेवारी पूरा गर्न मन लाग्नेछ। काममा सानो सुधारले ठूलो राहत दिन सक्छ। वृष राशि हुनेहरूको लागि दिनमा रमाइलोपन मिसिने संकेत छ। मनपर्ने व्यक्ति वा विषयतर्फ आकर्षण बढ्न सक्छ। मिथुन राशि हुनेहरूको लागि घरभित्रको वातावरण मिलाउनु पर्ने अवस्था आउन सक्छ। परिवारको चाहना बुझ्न समय दिनुपर्ने देखिन्छ। कर्कट राशि हुनेहरूको लागि आज जिज्ञासा धेरै बढ्नेछ। नयाँ समाचार वा जानकारीले मन तान्न सक्छ। सिंह राशि हुनेहरूको लागि आफ्नो क्षमता प्रमाणित गर्ने समय आउन सक्छ। मेहनत अनुसार प्रतिफल पाइने संकेत छ। कन्या राशि हुनेहरूको लागि आज निर्णय लिन सजिलो महसुस हुनेछ। व्यक्तिहरूको प्रभावले अरू आकर्षित हुन सक्छन्। तुला राशि हुनेहरूको लागि भीड़भन्दा एकान्त प्रिय लाग्न सक्छ। मनले केही शान्त समय खोज्नेछ। वृश्चिक राशि हुनेहरूको लागि आज कसैको प्रेरणाले नयाँ सोच जन्मिन सक्छ। साथीभाइसँग रमाइलो संवाद हुनेछ। धनुराशि हुनेहरूको लागि कामको क्षेत्रमा सक्रियता बढ्नेछ। अरूले तपाईँको मेहनत सजिलै महसुस गर्न सक्छन्। मकर राशि हुनेहरूको लागि आज मन नयाँ अनुभवतर्फ आकर्षित हुनेछ। अध्ययन वा यात्रा सम्बन्धी सोच बलियो बन्न सक्छ। कुम्भ राशि हुनेहरूको लागि गोपनीयताका विषयमा सतर्कता आवश्यक रहनेछ। खर्चको हिसाब मिलाउनु पर्ने देखिन्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज अरूको व्यवहारलाई नजिकबाट बुझ्न सकिनेछ। सम्बन्धमा स्पष्टता आउने संकेत छ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091551255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटी भित्तिको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9844-92-88-83
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9858-47-88-90
1: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9855-06-40-31
0: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9851-27-39-98
1: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9848-20-60-41
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्साजन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854-89-213 इमेल ocmcticapur@gmail.com।

0: सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: के भयो किन कराएको यस्तो
3: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र
3: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस् एनसेल नेपालकै लागि।

यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको संवाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
5: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
6: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
6: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
7: म्याद नागेका, गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
6: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
5: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
6: व्यवसायी स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
5: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
6: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
5: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
8: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरुरी सूचना। रानी जमरा कुलरिया शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल। समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएम को कार्यक्रम हाम्रो बर्मा यहाँलाई स्वागत छ। कार्यक्रमबाट ईश्वर साउदको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रमा सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयासहरू र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा हामी सामुदायिक वन उपभोक्ता महासंघका विषयमा कुराकानी गर्नेछौ। सामुदायिक वन उपभोक्ता महासंघ भनेको के हो, यसले के विषयमा कसरी काम गर्छ, यसको अवस्था र सामुदायिक वनहरूको अवस्थाका विषयमा चर्चा गर्नेछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य तथा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह टीकापुरका अध्यक्ष दीर्घबहादुर तिरुवा। कार्यक्रम हाम्रो वनमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: तपाई अब सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ होइन?
1: हजुर।
0: एउटा सामुदायिक वनको छाता संगठन हो, अनि विशेष गरी यो सामुदायिक उपभोक्ता महासंघ भनेपछि के बुझ्ने?
1: सामुदायिक वन उपभोक्ता महासंघ भनेको अहिले जति पनि नेपालमा 23,000 सामुदायिक वन छन् त्यसको छाता संगठन रूपमा काम गरिरहेको छ। 23,000 सामुदायिक वनमा प्रत्येक सामुदायिक वनमा यसले सुशासनको माध्यमबाट काम गरिरहेको छ। जहाँ जहाँ यो सामुदायिक वनहरू छन् 77 जिल्ला मध्येमा यसको 77 जिल्लामा शाखा छ। यसका सामुदायिक वित्त महासंघ केन्द्रीय कमिटी छ, सामुदायिक वित्त महासंघ प्रदेश कमिटी छ, प्रदेश छ, सामुदायिक वित्त महासंघ स्थानीय तहमा, यो तीनटै स्थानीय तहमा तीनटैमा काम गरिरहेछ। अनि यसले हेर्ने भनेको सामुदायिक वन सुशासनदेखि लिएर उपभोक्ताका पिरमरका कुरा, उपभोक्ताको सपोर्टमा उपभोक्तालाई कसरी सचेत गर्न सकिन्छ, उपभोक्तालाई कसरी बेरोजगारबाट रोजगार बललाई कसरी समर्थन गर्न सकिन्छ भन्ने बारेमा विशेष रूपमा काम गरिरहेको छ। प्रत्येक सामुदायिक वनमा सकेसम्म यो संगठनले नेपालमा भएका प्रत्येक सामुदायिक वनमा केन्द्रीय कमिटिका साथीहरू पुगिसकेका छन्। हामी पनि अब हामीलाई जिम्मेवारी कहिले आएको छ भने हामी बोलाएको ठाउँ कहिलाई पनि गइरहेको छौँ। अब उसरी हामीलाई अब सामुदायिक वित्त महासंघले कैलालीको इन्चार्ज भनेर नै तोकेको छ। कैलाली जिल्लाभरिमा हामीले जहाँ भने पनि जानुपर्छ।
0: जस्तो यो काम गर्ने सिलसिलामा होइन अब सामुदायिक वन 23,000 सामुदायिक वन जो देशभरिको कुरा गर्नुभयो, अब किनकि केन्द्रीय कमिटीमा त देशभरिको डाटा आउँछ, अनि यसरी यो काम गर्ने सिलसिलामा चाहिँ अब वन त विभिन्न अवस्थामा विभिन्न क्षेत्रमा छन्, कस्तो देखिन्छ?
1: यस्तो छ, अब केन्द्रीय कमिटीले गर्ने भनेको सरकारसँग वार्ता हो। मेन कुरा उहाँले सरकार जो वन स्थानीय सरकार र प्रदेश सरकार पनि कुरो मिलाएको छैन वनमा, त्यस्तै केन्द्रीय संघको पनि कुरो मिलाएको छैन भनेपछि हामीले केन्द्रीय कमिटीले माथि लेभलमा सरकार जो वन छ कसरी चलाउने, वनलाई कसरी चलाउँदा उपभोक्तालाई फाइदा हुन्छ भन्ने बारेमा पैरवी गर्ने हो कि मेन काम भनेको सामुदायिक वित्त महासंघको पैरवी गर्ने हो। उपभोक्ताको पक्षमा, जनताको पक्षमा, त्यहाँको स्थानीयको पक्षमा मिलेर पैरवी। अब उहाँ अहिले 13 करोड लगाउने कुरो गर्थ्यो, सामुदायिक वित्त महासंघले त्यसलाई कम गर्यो। हामी स्थानीय सरकारलाई मात्र 10% तिर्ने, प्रदेश सरकार र केन्द्र सरकार नतिर्ने भनेर अहिले त्यो लागू भएको छ। त्यसैले हर कुरामा पैरवी गरिदिने काम गर्छ यसले। त्यसैले पैरवी गर्दा के हुन्छ, उपभोक्ता पनि मर्काम पर्दैन, सामुदायिक वन पनि मर्काम पर्दैन। बर्दिया डिएफओले बोल्नु भएको थियो, सामुदायिक वनले त्यो बर्दियाको वनमा प्रत्येक वर्ष 1 करोड रुपियाँ आमदानी हुन्छ, दिगो वन व्यवस्थापनमा 1 करोड आमदानी हुँदैछ। त्यो त्यसमा पनि सामुदायिक वित्त महासंघको ठूलो भूमिका छ। जस्तो सामुदायिक वनमा 1 करोड लगानी हुनु भनेको वाडा बराबरको लगानी हो, त्यसैले 1 करोड लगानीले सामुदायिक वन परिपक्व हुन्छ। त्यहाँका उपभोक्ता पनि केही नभए पनि केही रोजगारीका सिलसिलामा रोजगारी पनि पाउँछ, काठ पनि पाइने, जति सबै घर बनाउने मान्छेलाई काठ पनि पाइन्छ। यो सब पैरवी चाहिँ उपभोक्ता महासंघले गर्ने गरेका छन्।
0: जस्तै पैरवी गर्दै जाँदाखेरि चाहिँ कस्तो देखिन्छ, यहाँ त सरकारी निकायहरू हुन्छन् होइन, प्रदेश, स्थानीय र संघीय सरकार, तिनै तहका सरकारहरूसँग चाहिँ अघि नै तपाईँले पनि भन्नुभयो कुरोहरू बाँझिरहेको छ र त्यहरूका कुराहरू पनि गर्नुभयो होइन, यसमा चाहिँ हेराइ के छ, दृष्टिकोण के छ सरकारको?
1: सरकारको छुट्टै दृष्टिकोण छ, सरकारले आफ्नै कानून बनाउने, आफैले गर्ने। तर हाम्रो केन्द्रीय महासंघका अध्यक्षजीले उहाँले प्रत्येक नेपालको कुनामा 77 जिल्लामा जहाँ जहाँ धेरै गर्न नसके पनि प्रदेश सरकारका प्रमुखलाई भेटेर, प्रदेशका मुख्यमन्त्रीलाई भेटेर सामुदायिक वनमा जो अप्ठ्यारो परेको छ, सामुदायिक वनको बारेमा जो अप्ठ्यारो छ उहाँले छलफल गरे राम्रो छ। अब केन्द्रमा त उहाँको अब सधैँ हप्तामा 2 चोटि बैठक हुन्छ होला, केन्द्रीय वन मन्त्रालयदेखि लिएर प्रधानमन्त्रीदेखि लिएर उहाँको कुराकानी भइरहेको छ। तल्लो लेभलमा, प्रदेश लेभलमा हामीहरू पनि यहाँका मुख्यमन्त्रीसित कुरो चालु छ। अस्ति नै धेरै पटक बैठक भइसक्यो, यहाँको डिएफओ, यहाँका मन्त्रालय सचिव, अनि यहाँको हाम्रो प्रदेशको इन्चार्ज, सबैसित कुरो भइरहेछ, डिगो वन व्यवस्थापनले राम्रो हुन्छ भन्ने कुरो छलफल भइरहेछ, अनि हामीले यो संस्थाले पहिरेपी गर्ने हो कि कुनै पनि एउटा कामको सहजकर्ता गरिदिन्छौँ, अनि यो मन्त्रालयसित कुरो गर्दाखेरि पनि हामीले भनेको कुरा माग भएन भने हामी आन्दोलनमा उत्रिन्छौँ, आन्दोलन गर्दाखेरि अहिले जहाँ पनि सामुदायिकतामा आफ्नो सक्सेस पास उपभोक्ताको माग पूरा भएको छ भन्ने कुरा लाग्छ।
0: जस्तै दिगो वन व्यवस्थापनका कुराहरूमा पैरवी भन्नुभयो होइन, यो के हो कसरी चाहिँ बनाउने यो दिगो वन व्यवस्था?
1: दिगो वन व्यवस्था भनेको के हो भने अब अहिलेसम्म सामुदायिक वनभित्रका ढला पडा सडा कडा खडा सुक्खा काट्न दिएको छैन। तपाईँको वनमा कार्ययोजनामा भएको जस्तै कार्ययोजना कसैको 2000 क्युफिट होला, कसैको 100 क्युफिट होला, कसैको 500, त्यो भन्दा माथि काट्न मिल्दैन। दिगो वन व्यवस्था भनेको के हो भने बुढा रुखहरू जो काम लाग्दैन त्यसलाई काट्नु पर्यो, ढलेर जो सडी लाछ त्यसलाई काट्नु पर्यो, जो सुकेर एकदम परिपूर्ण भएको छ अब त्यो कामै लाग्दैन, न सरकारलाई फाइदा छ न हामीलाई फाइदा छ उपभोक्तालाई, त्यसलाई काट्न पाउनु पर्यो। त्यो व्यवस्थित गर्नको लागि के भने उता सामुदायिक वनको पनि आमदानी हुने, उचाहिँ नेपाल सरकारमा कर पनि जाने, अहिले नेपाल सरकारलाई हामीले खैरमा जो विदेशी जो खैरमा टेन्डर हुन्छ त्यसमा 25% कर दिन्छौँ, त्यो काट्न पाएन भने के हुन्छ, न हामी कहाँ फाइदा हुन्छ, कार सडेर जान्छ। त्यसरी दिगो वन व्यवस्थापन भनेको त्यही हो र दिगो वन व्यवस्थापन हुनुपर्छ भन्ने उपभोक्ता महासंघले छलफल गरेको छ र यो हुनुपर्छ भन्नेको मान पनि छ, अब हुने तयारीमा पनि छ, कहीँ कहीँ त भइसकेको छ।
0: यसमा चाहिँ अब पुरानो रुख काटिसकेपछि त जङ्गल सकिँदै जाला, अनि त्यसमा चाहिँ नयाँ बिरुवा लगाउने भन्ने के छ?
1: होइन, पुरानो रुख भनेको सुकेका जो कामै लाग्दैन, खालि कामै लागेका छन् ती रुखहरू मात्रै काट्ने भनेको, जो काम नयाँ बिरुवा रोप्दै जाने, नयाँ बिरुवा प्रत्येक सामुदायिक वनको नियर 2-3 किलोमिटरमा सब डिभिजन कार्यालय डिभिजन कार्यालयमा प्रत्येक वर्ष वृक्षारोपण हुन्छन्। त्यहाँबाट हाम्रो सानो वनसर त हामी प्रत्येक वर्ष 3000 बिरुवा रोप्छौँ भने अरू वनले कति रोप्दो, त्यसैले त्यो काट्दै मात्रै जाने वृक्षारोपण, कोही कोही बिरुवा त आफै पनि त्यहाँ पनि उम्रन्छन्, बिरुवा उमार्नेमा दुःख छैन, तर जो सामुदायिक वनले लाभ पाउनुपर्ने, उपभोक्ताले लाभ पाउनुपर्ने, जो नेपाल सरकारले फाइदा उठाउनु त्यो भइरहेको छैन, त्यसको लागि सामुदायिक महासंघको मेन उद्देश्य पनि दिगो वन व्यवस्थापन गरौँ। बीचमा वैज्ञानिक बनाएको थियो, वैज्ञानिक भनेको अलिक अप्ठ्यारो महसुस हो, त्यसमा अलिक अप्ठ्यारो भएको हुँदा हाम्रो माग के भने दिगो वन व्यवस्थापन गरौँ, सायद अब नेपालमा त्यो लागू कहीँ कहीँ लागू भइसकेको छ, बाँकी भएको ठाउँमा पनि लागू हुन्छ भन्ने म छु।
0: जस्तै अब नेपाल सरकारले नै लागू गर्ने हो भने त सबै

टीका प्रका अध्यक्ष दीर्घबहादुर तिरुवा उहाँसँगको कुराकानी सँगै आजलाई कार्यक्रम हाम्रो वन यति नै। अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार।

0: सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभाहल।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: ए रोक रोक रोक,
5: के भयो, किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।

0: एसईई उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: भर ना खुले हो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858847079, 9848677786 र 9845449997।
0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर
2: कैलाली। टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
4: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: বাবু, এ বাবু, কাল মনীষ মেডিকাল মে যাইস তো?
1: মই নাই যাই, উহাঁ আপন অনুহার বিগড় কে ঘর সে বাহির নাই নিকর ছু।
0: উহে মারি তো তুহিন উহাঁ পাঠাই তো। ইহাঁ হেল ই পত্রিকা মে লিখল বা মনীষ মেডিকাল মে আব ছালা সম্বন্ধী সমস্যা রহল বিরামী হুকরন বড়িয়া ডাক্তার হইছে উপচার হুইটা ওই তোর সমস্যা ভেন আসতে বা যাইবে তো সমাধান হুই যাই।
1: এ হো দাদু, অপন অনুহার বিগড় কে পরিশান রহু, তব তো মই অব্যহি যাইম।
2: याद करबी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846477417।
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध, आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-85 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
6: नेपालगंज मेडिकल कलेज भाग कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरोसाइकोट्रिक डॉक्टर आइनोडिन बागवान
7: जेठ 16 गते शनिवार का दिन
8: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
7: डाक्टर आउने दिन जेठ 16 गते शनिवार।
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
3: याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
9: सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-6377।
10: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी गण पछाडी, फोन नम्बर 98648 36213।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायनेसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार
0: र सिटी

0: कृषि सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, ART सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको QR कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो
2: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
6: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
7: सिटी भित्तिको आंकिक नमुना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
6: शैक्षिक कार्यक्रमहरू
7: डिप्लोमा कृषि इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 98-44-92-88-83।
6: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 98-58-47-88-90।
7: डिप्लोमा पशु विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 98-55-06-40-31।
6: डिप्लोमा बाली विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 98-51-27-39-98।
7: डिप्लोमा वन विज्ञान फरेस्टी, सिट संख्या 40 जना, सम्पर्क नम्बर 98-48-20-60-41।
6: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
7: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
6: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
8: शरीरमा लाल वा फुस्सर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना दाग देख पर्लसी हातद्वारा झमझम गर्ना तथा मास सुहाको बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
9: कुष्ठरोग महिला वा पुरुष जेहेफे लागसेक्ठा। कुष्ठरोगको शंका लगदेखि लगक स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
8: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्न घर पुरुष उग्र मद्दत गरी।
9: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
1: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउनु खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 6377 72।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे गोज आगिले न अब समय एक ठो घर गहना नि हो बनाइन आउने न पट्टा नि पैना त
3: अदि गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
2: तुहार बाटा अस्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान्छे कि कतरा सुगर बना कन लबाटी
3: ए ले ले ठिक बा चल हाली भाटवट खाइ आउ जाइका हु सामुएल ज्वेलर्स में घर गहना बनाई
4: सामुएल ज्वेलर्स बलभद्र चोक चिकापुर प्रोप्राइटर बेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864841208 ओ 9846939261।
5: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9864860204।
11: ए रुक रुक रुक,
12: के भयो? किन कराएको यस्तो?
11: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
13: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
11: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
14: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान

0: सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164260204।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
8: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँचि गयो।
7: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
8: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
9: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
4: भर्ना कार्यक्रम
5: अनलाइन आवेदन फारम वितरण सुरु 29 गतेदेखि।
4: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
5: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
4: आवश्यक कागज पत्रहरू
5: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरेको प्रति,
4: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
5: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
4: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
5: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
4: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
5: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9662833921 र 9669663520।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
7: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2रो, 3रो र 4थो शनिबार आउँदै हुनुहुन्छ।
6: सानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
6: टिकापुर अस्पताल, टिकापुर।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस् एन्सेल नेपालकै लागि

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: सिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजासँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना:
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरे

0: मा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
1: यो बाटो प्यारो छ, यो बाटो प्यारो छ।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
5: हरेक साल वर्षा र गर्मीको समयमा सर्पदंश अर्थात् सर्पको टोकाईको प्रकोप बढ्छ। समुदायका व्यक्तिहरू अङ्ग भङ्ग भएको र जीवन समेत गुमाएको समाचारहरू बाक्लै सुनिन्छ। अब यसबाट बस्न र बचाउन के गर्न सकिएला त?
6: आफू बस्ने वरिपरि चाहिँ थाहा पाउनु पर्यो, किनभने सर्प कहाँ बस्न सक्छ, सर्प के हुन सक्छ भने त्यही भएर नो योर प्लेस। जस्तो अहिले गर्मी हुन्छ, सहन सकिँदैन, बाहिर सुतिन्छ, राति सर्पदंशको टोकाईमा परिन्छ सर्प। घरभित्रै हामीले मुसाहरूलाई आउने पुवालहरू छोडिदिएका हुन्छ, घरभित्रै हामीले कुखुराहरू सर्पको आहाराहरू राखेका हुन्छ। त्यही भएर आफ्नो ठाउँ चाहिँ आफू कहाँ बसेको चाहिँ जान्नु पर्यो। जसले गर्दाखेरि आफ्नो वरिपरि सर्प नआउन दिने चाहिँ वातावरण कसरी सिर्जना गर्ने भने त्यो परिवारको जिम्मेवारी हो, त्यो व्यक्तिको जिम्मेवारी, त्यो घरको जिम्मेवारी हो।
5: हो, सर्पको टोकाईबाट कसरी बस्ने, टोकिहालेमा तुरुन्तै के गर्ने र कसरी जीवन बचाउने समेतका जनचेतनामूलक जानकारी सहितको रेडियो कार्यक्रम जीवन सन्देश तपाईँको नजिकको एफएम स्टेशनबाट प्रसारण भइरहेको छ। हरेक शनिबार बिहान सुन्न नछुटाउनुहोला। सानो सिकाले अकालमै हुने धेरै मृत्यु र स्वास्थ्य समस्या टार्न सकिन्छ।
7: रेडियो कार्यक्रम जीवन सन्देश,
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउन अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयु हुन्थ्यो। लाउन भाइ के गर्ने होला, लाउन
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
6: होइन चाइनाको माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
4: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
3: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
4: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
3: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
4: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
3: सोरै आन सत्य भन्यो।
5: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
6: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
7: ए बा, आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
8: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन के ढुक्क पारेकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
7: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
8: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: एसईई उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको संवाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
2: आफ्ना कान्छा भाइको बे नगर जन बना भएन जाउँ भने भयाको मंगल सूत्र बन माथि गयो
1: यतिकै लागि त सामुएल दोलत बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो ठोट त बाई जाउँ
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर केहरी सिंह सुनार सम्पर्क नम्बर 9864412088 9846349261

0: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटी भित्तिको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।

0: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिबारका दिन
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिल्दो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825373772।

0: महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सिहरी नआउन हुन अनुरोध गरिन्छ। नारायणपुर स्वास्थ्य चौकी वार्ड नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि।
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि।
0: रामपुर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98648 36213।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 #1 गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप सम्प्रपात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी सिपमूलक तथा आय आर्जनमूलक तालिम टीकापुरमा शुरू। सुनको भाव तलमा 2800 घट्यो। आज साथै प्रदेशमा वर्षाको सम्भावना। कोशी र मध्य प्रदेशमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविदको भनाई। र इरानसँग शान्तिसँग सम्झौता लगभग तय भएको ट्रफको दावी। होमर्जु स्ट्रेट खोलिने। अब मध्याह्न खबर विस्तारमा। गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी सिपमूलक तथा आय आर्जनमूलक तालिम टीकापुरमा शुरू भएको छ। टीकापुर नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय र सामुदायिक पशु चौपाय व्यवस्थापन तथा प्रबन्धन समिति टीकापुरको आयोजनामा भएको तालिम शुरू भएको हो। तालिम उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य कोमल ग्यालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनुका साथै महिलालाई घरमै बसेर आय आर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने बताउनुभयो। गाई संरक्षण गरी आय आर्जन कार्य पनि गर्न थालेकोमा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो। सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले जन्मदिने माता गौमाता नदी लगायत पाँच प्रकारका माताहरूको संरक्षण गर्न सकेमा परिवार र संस्कृति संरक्षण हुने बताउँदै गौशालाको विकासका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका प्रशिक्षक एकता मेहता स्थानीय स्तरमै पाइने गोबरको प्रयोगले विभिन्न सामग्री निर्माण गरी पुरातन संस्कृतिको संरक्षणका साथै महिला सशक्तिकरणमा ठूलो योगदान दिन सकिने बताउनुभयो। टीकापुर नगरपालिकाका लेखा अधिकारी लक्ष्मी वर्ले पालिकाको नीति कार्यक्रममा वातावरण संरक्षण संस्कृति संरक्षण सामाजिक विकास जस्ता कुरा समेटिएकाले स्थानीय सरकारले स्थानीय स्रोतको प्रयोग गरी वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यो तालिम उपयोगी ठानेर सहयोग गरेको बताउनुभयो। गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहले उत्पादन र उत्पादन बजारीकरणका लागि फिनिसिङ राम्रो दिन सकियोस् भनी एडभान्स खालको तालिम आयोजना गरिएको बताउनुभयो। कार्यक्रमका सहभागीहरूले पशु चौपाईको संरक्षणसँगै वातावरण संरक्षण फोहोर व्यवस्थापन जस्ता कार्यमा सहयोग हुने बताएका छन्। तालिममा टोल विकास संस्थाका 50 जना सहभागी छन्। 9 दिनसम्म सञ्चालन हुने तालिम 2 समूहमा विभाजन गरी 50 जनाले लिनेछन्। टीकापुर नगरपालिकाका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत गौशाला व्यवस्थापन समितिका सचिव महेन्द्र गिरीले गर्नुभएको थियो। तालिम सहजीकरण गर्न भारतबाट प्रशिक्षक आएका छन्। लोक संस्कृति मंच र अंश वेलफेयर अर्गनाइजेन्स इन्दोर भारतका 4 जना महिलाले प्रशिक्षण दिनेछन्। नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार सुनको भाव प्रति तोला 2,90,900 रूपियाँ तोकेको छ। सुनको भाव अघिल्लो दिनमा तोलामा 2,800 रूपियाँ घटेको छ। चाँदीको भाव पनि 105 रूपियाँ घटेर प्रति तोला 5,010 रूपियाँ कायम भएको छ। आइतबार सुन चाँदीको भाव घटेको छ। सुनको भाव अघिल्लो दिनको तुलनामा तोलामा 2,800 रूपियाँ र चाँदी 105 रूपियाँ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले एक दिनका लागि सुनको भाव प्रति तोला 2,90,900 रूपियाँ तोकेको छ। अघिल्लो दिन 2,93,700 रूपियाँमा कारोबार भएको थियो। गत आइतबार प्रति तोला 2,94,000 रूपियाँमा सुनको कारोबार भएको थियो। आज चाँदी 105 रूपियाँ घटेको सँगै प्रति तोला 5,010 रूपियाँ कायम भएको छ। अघिल्लो दिन 5,115 रूपियाँमा कारोबार भएको थियो। गत आइतबार 5,060 रूपियाँमा चाँदी कारोबार भएको थियो। मध्याह्न खबरमा एकछिन विश्राम। अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गते देखि
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
1: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.ctevt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
0: आवश्यक कागज पत्रहरू
1: एसईई एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
0: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
0: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर
1: सम्पर्क नम्बर 0969900044 9858780044 9847202740 9762833921 र 9869663520
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफे शाखा टिकापुर कैलाली
4: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन् किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा असमानता बिग्रदो स्वास्थ्य एचआईभी एड्स बलात्कार घरेलु हिंसा बहुविवाह आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन् नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो बाल विवाह गर्ने गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक शिक्षक समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ बाल विवाह विरुद्धको अभियान
2: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
0: स्वागत छ मध्याह्न खबरमा हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमालय र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना रहेको छ मध्य र कोशी प्रदेशको तराई भूभागमा थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ आज राति कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ कञ्चनपुर कैलाली डोटी बर्दिया बाँकी र दाङमा तातो लहर लू चल्ने सम्भावना रहेकोले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ नेपाल र चीन बीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुनचेचे स्थित जिल्ला प्रशासन कार्यालय सम्पन्न भएको छ। बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले गर्नुभएको थियो भने चिनिया पक्षको नेतृत्व चिनिया अधिकारी चु जिन साउनले गर्नुभएको थियो। दुई देशका अधिकारी बीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा तथा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिएको बताएको छ। नेपाल चीन बीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा बैठक फलदायी भएकाले सहभागी अधिकारीहरूले बताएका छन्। हिमालय क्षेत्रका जनताको दैनिकी व्यापार तथा आवतजावतलाई सहज बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्। कामका सिलसिलामा केरूङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र आवश्यक सहजीकरणका विषयमा नेपाली पक्षले चिनिया आधिकारिक समक्ष विशेष आग्रह गरेको जनाएको छ। सीमा क्षेत्रबाट हुन सक्ने अवैध कारोबार तथा अपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ। विशेष गरी रसुवा बाहिरबाट आएका नेपाली सवारी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरूङ जान दिने विषयमा सकारात्मक छलफल भएको छ। राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः सहजीकरण गर्न सकिने संकेत चिनिया पक्षबाट आएपछि नेपाली सवारी चालक तथा व्यवसायमा उत्साह थपिएको छ। यसअघि जिल्लाका चालकलाई मात्र प्राथमिकतामा दिने चिनिया प्रावधानमा केही लचकता आउने संकेत देखिएसँगै व्यापार तथा धुवानी क्षेत्र थप चलायमान बन्ने अपेक्षा गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल र चीनबीच सीमा क्षेत्रमा देखिने समस्या समाधान, सुरक्षा समन्वय तथा आपसी सहकारीलाई निरन्तरता दिन कहिले केरूङ र कहिले रसुवामा आलोपालो बैठक बस्ने प्रावधान अनुसार यस्ता बैठक नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। सीमा क्षेत्रमा देखिएको सकारात्मक वातावरण, व्यापारिक गतिविधिमा बढ़दो सहजता तथा दुई देशबीचको मित्रवत सम्बन्धले रसुवा सहित समग्र उत्तरी नाका क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको स्थानीय समाजसेवी मिलन तामाङले प्रतिक्रिया दिनुभयो। मध्याह्न खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
5: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
5: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
5: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
5: एसई, एसएलसी वा प्राविधिक एसएलसीको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858470709, 9848677786 र 9845449997।
6: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 Z10 गते, समय बिहान 10 बजेदेखि।
6: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z11 गते, समय बिहान 10 बजेदेखि।
0: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 Z12 गते, समय बिहान 10 बजेदेखि।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: विरामपछि पुनः स्वागत छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इजरायल र इरानको बीचको युद्ध अन्त्य गर्ने साझेदारी समझदारी पत्र लगभग तय भइसकेको बताएका छन्। ट्रम्पले कतार, साउदी अरब, युए, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग कुराकानी गरेपछि सम्झौताको अन्तिम पक्षहरू छलफलमा रहेको जानकारी दिएका छन्। इरानी अधिकारीहरूले सम्झौता मानविक कार्यक्रमको भविष्यबारे केही उल्लेख नभएको र आगामी 30-60 दिनभित्र छुट्टै वार्ता हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, इजरायल र इरान बीचको युद्ध अन्त्य गर्ने समझदारी पत्र लगभग तय भइसकेको र यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका छन्। मध्यपूर्व का नेताहरूसँगको टेलिफोन वार्तापछि ट्रम्पले सम्झौतामा महत्वपूर्ण मानिएको होर्मुज स्ट्रेट खोल्ने विषय पनि समावेश हुने जानकारी दिएका हुन्। ट्रम्पले शनिबार कतार, साउदी अरब, युए, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग कुराकानी गरेपछि यो घोषणा गरेका हुन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छुट्टै कुराकानी गरेका थिए। ट्रम्पले आफ्नो सोशल मीडियामा प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्, सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे हाल छलफल भइरहेको छ र यसलाई छुट्टै घोषणा गरिनेछ। यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संवाद सहज बनाउन आफ्नो देशले प्रयास जारी राख्ने बताउँदै छिट्टै अमेरिका इरान वार्ताको अतिथ्या गर्ने आशा व्यक्त गरेका छन्। टर्कीका राष्ट्रपति रेसप टयेफ एर्दोगानले वार्ताको प्रगतिप्रति खुशी व्यक्त गर्दै सम्झौताले होर्मुज स्ट्रेटमा स्वतन्त्र आवतजावत सहज बनाउने बताए। त्यस्तै इजिप्टको राष्ट्रपतिको कार्यालयले सबै पक्षलाई कूटनीतिक पहललाई सदुपयोग गर्दै सम्झौतामा पुग्न आग्रह गरेको छ। यसै समाचारसँगै मध्याह खोज खबर सकियो। अन्त्यमा जानदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी सिपमूलक तथा आयोजनमूलक तालिम टिकापुरमा छ। सुनको भाउ तलामा 2800 घट्यो। आज साथै प्रदेशमा वर्षाको सम्भावना, कोशी र मध्य प्रदेशमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविदको भनाई र इरानसँग शान्ति सम्झौता लगभग तय भएको ट्रम्पको दावी, होर्मुज स्ट्रेट खोलिने। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। नमस्कार।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 र 23 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर।
9: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
10: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
10: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, प्यानक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
10: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
10: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द 17 हुने बारेको सूचना। टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभा हल।
12: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
7: स्वास्थ्यका लागि पानी

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
2: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
5: ए बा आइकै क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
6: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
5: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2179 सम्पर्क हरे

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

कोलकाता नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन् किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा असमानता बिग्रदो स्वास्थ्य एचआईभी एड्स बलात्कार घरेलु हिंसा बहुविवाह आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन् नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो बाल विवाह गर्ने गराउने र सामेल हुने सबैलाई कसुरहेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक शिक्षक समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ बाल विवाह विरुद्धको अभियान
5: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा

0: नि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?

0: सामान बोक्दा कपड़ाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
0: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
0: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटी भिटीको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: ए रजनी, त्यो पोल बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
5: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
4: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
5: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
5: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
4: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। सर्प त आफै फर्किएर बारीतिरै गयो।
5: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
6: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
1: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: जुन चुके बाटो को लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेन्ज भ्यालु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,99,900 मा
1: ताजान छै उडन चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
2: चालको आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
1: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै साथीहरु गर्न आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले लेखी पठाएका तिनी देउडा गीत भाषण गर्नका लागि आइसकेका छौ। पल्तिर बाटी छन् प्राविधिक साथी आकाशी भने त्यसै गरी उल्टिर बाटी छौ म तपाईँ सदाईकी दुःख सुख कि साथ्या भाग्यकोर। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम हो देउडा चौतारी। पक्कै पनि आश भने तमीले खुबै टाढाबाटी तिनै लेखी पठाएका देउडा गीत वाचन गर्नका लागि तमरामा आज मि आइसकेका छौ र तमी फोन पनि गर्न सक्ने हो 091-561-255 लाइन हामी छोरेटी साथी आउने हो छोरेटा साथी आउने हो तमरा गाउँठाउँको हरी खबरी क्या छ क्या गर्दा छौ कसा छौ त्यो हाल खबर पनि हामी सुन्यौं र झिकै टाढाबाटी हाम्रा फेसबुकमा लेखी पठाएका स्वदेश विदेशबाट पठाएका तिनै देउडा गीत पनि हामी वाचन गर्नेौ। तमी हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। झिकै साथी भन्दा छन् आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम देउडा चौतारी खुबै मन पर्दो छ गर्नु मन पर्दो छ साथीहरूले क्या आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको देउडा कार्यक्रम तमी हामीले नसुनेपछि माया नगरेपछि कसले गरिदिने हो क्या त्यही भएर सबै साथीहरूकन गली गली छ सुन्नी खेल्न साथ दिने हो गीत लेखी पठाउने हो साथ दिने हो भन्ने आशा अपेक्षा पनि राखेका छौ। आज भन्ने कार्यक्रम देउडा चौतारीका पहिली बार राख्थ्यौ खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लेखन आउनेऊ। पत्र बाटीका साथी भन्दा छन् खुबै राम्रो देउडा गीत बाटी कार्यक्रम देउडा चौतारीको शुरूआत गर्नु पर्यो भाग्यजी भन्नु भन्दा छन्। पक्कै पनि आज पहिली बार हामी फेसबुक लाइभमा पनि जोडिएका छौँ क्या झिक्कै साथी भन्दा छिया भाग्यजी हामी देउडा गीत लेखी पठाउँदा छौँ फेसबुक लाइभमा पनि जोडिनु पर्यो हामी मायाको दासु सुनिलिदे क्या झिक्कै टाढा भए पनि भन्नु भन्दा छन्। आज तमरामा आज आएका छौँ यो खुबै राम्रो देउडा गीत बाटी हामी कार्यक्रम देउडा चौतारी शुरूमा राख्दैनौ त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्नका लागि आउनेऊ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या

हजुर, खुबै राम्रा देउडा गीतबाट हामीले कार्यक्रम देउडा चौतारीका शुरूमा जोडिसकेका छौं। अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम हो देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम हो देउडा चौतारी। यी कार्यक्रमदेखि आफ्नै गाउँघरका कुराकानी गर्दछौ, आफ्नै लेकाउलाका, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजका कुराकानी गर्दछौ। अब अहिले दिउँसो पखको ट्याम पन छ, कोही साथी भने घरै होला, कोही साथी भने बने होला, कोही साथी भने आफ्ना व्यापार बिजनेसतिर पनि देखा व्यस्त होला। तमी जहाँ भए पनि, जसो अवस्थामा भए पनि, हामी कि सुनिखन्न साथ दिने हो कार्यक्रम देउडा चौतारीलाई, माया गरिदिने भन्ने आशा अपेक्षा पनि राखेका छौं। पल्टिरवाडी छन् प्राविधिक साथी आकाशी भने, त्यसै गरी होलतिरवाडी छौं म तमरी सदाईकी दुःख सुख कि साथ्या फागेकोर। तमी हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। झिकै साथ्या भन्दा छन् हामी झिकै टाढाबाटी देउडा गीत पनि लिख पठाउँदा छौं। भाग्यजी तमी फेसबुक लाइभमा पनि आउनु पर्यो भनेर भन्दा छन्। आज पहिलो धारा तमरामा आज तमी आएका छौ क्या। सामुदायिक रेडियो टिकापुर एफएमबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम हो आज भने मेरा फेसबुक लाइभमा भाग्य खड्का कोरबाट हामी लाइभमा जोडिएका छौ। कसो लाग्दो छ कार्यक्रम तमी कहाँबाट सुन्दा छौ त्यो पनि हामी कि जानकारी गराउने हो। झिकै साथी पर्खाइमा पनि हुन्न, अब उनका गीत पनि पढ्ने पालो भएको छ क्या। आज पहिलेका साथीले हाम्रा फेसबुकमा लेखी पठाएका छन्, अब उनका गीत पढ्ने पालो भएको छ। आज पहिलेका साथीले हाम्रा फेसबुकमा लेखी पठाएका छन् हाम्रा नियमित साथी। सर्वप्रथम कार्यक्रम सञ्चालिकाज्यू, रेडियो टिकापुरका महुकबिला प्राविधिकज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित श्रोता चन्द्र कुंवर चन्द्रमा बुढाकोट लुइयाटा अछाम घर भई आजभोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार सम्पूर्णलाई सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि मैले देउडा गीत लेखी पठाएको छु, जसरी हुन्छ पढिदिए हा भनेर भनेका छन्। अवश्य पनि चन्द्रजी हाम्रा नियमित साथी, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाजलाई माया गर्ने हामीले जगाउनु पर्यो। हामी एठौर भए पनि जैठौर भए पनि हामीले आफ्नो भाषा, आफ्नो गला, आफ्नो कलालाई हामीले बिर्सनु हुँदैन भनिकन सधैँ हामी कि सम्झदा छन् कार्यक्रम नि देउडा चौतारी नि देउडा गीत लेखी पठाउँदा छन्। खुसी लाग्दो छ उनका गीत पढ्ने पालो भएको छ। राम्रो पनि राम्रै रहेछ हिमाल रानी छैन, राम्रो पनि राम्रै रहेछ हिमाल रानी छैन, मान्छेको कुटाकुट भयो हेर कठैदैन, मान्छेको कुटाकुट भयो हेर कठैदैन, बाजुरा नेपाल पढ्यो नेपालमै हो हुम्ला, बाजुरा नेपाल पढ्यो नेपालमै हो हुम्ला, अछामपन पडोसी हो जुम्ला, अछामपन पडोसी हो जुम्ला, घुम्न फेर्न पाउनु पर्छ किन गर्छन् यसो, घुम्न फेर्न पाउनु पर्छ किन गर्छन् यसो, साँच्चै हुम्ली भिडा रहेछन् केही पाएन मेसो, साँच्चै हुम्ली भिडा रहेछन् केही पाएन मेसो, गाउँ बस्ती लखेट्न लाग्या बाजुराका तिरका, गाउँ बस्ती लखेट्न लाग्या बाजुका तिरका, कति बयान गरिसक्नु गरिब पिरका, कति बयान गरिसक्नु गरिबका पिरका, दोषीलाई गिरफ्तार गर्न पुलिस आउनु पर्छ, दोषीलाई गिरफ्तार गर्न पुलिस आउनु पर्छ, पीड़ित छन् घायल छन् जनता मलम लाउनु पर्छ, पीड़ित छन् घायल छन् जनता मलम लाउनु पर्छ। यिनै गीत मार्फत पहिली बार तमी कि त्यहाँ बस्या मलाई चन्द्र कुंवर चन्द्रमा भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, मुटु भरिको सम्झना छ, फेरि अर्खाबार साउझुली आ भन्न भनेका छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुंवर चन्द्रमाजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या। फेरि हाम्रा फेसबुकमा अर्का साथीले लेखी पठाएका छन्। उनले पनि भनेका छन् उकालो ओह्रालो लाग्दो सिरकोट जाने बाटा, उकालो ओह्रालो लाग्दो सिरकोट जाने बाटा, साईको फोटो हेर्दा हेर्दै ड्युटी हुँदो माठा, साईको फोटो हेर्दा हेर्दै ड्युटी हुँदो माठा। नमस्कार हजुर, क्या छ निकी छौ क्या, म अनिल कुंवर साफे बगर नगरपालिका 3 प्रभासन बाटी आजभोलि भारतमा छु, कार्यक्रममा देउडा गीत लेखी पठाएको छु, भाषण गरिदिए हा भन्नु भनेका छन् झिक्कै टाढाबाटी हामी कि सम्झ्या। तमीकन झिक्कै झिक्कै धन्यवाद छ अनिलजी, उनका गीत यसा रहेका छन्। हिउन पानी सुकी जाने वर्षा खोला सुसाई, हिउन पानी सुकी जान्या बर्खा खोला सुसाई, छोडी जा माया कुसिनो कानका बाली खुसाई,
छोड़ी जा माया को सिनो कानका बाली खुसाई धान बाली को शुरूआत भयो गौ बाली सुकाई गई धान बाली को शुरूआत भयो गौ बाली सुकाई गई छोड़ी जाने निर्गुनी ले हृदय दुखाई गई छोड़ी जाने निर्गुनी ले हृदय दुखाई गई बिना बादल मेगाउँदैन बादल घेरिदैन बिना बादल मेगाउँदैन बादल घेरिदैन बिरसुला सोच्याको छिया यो मन फेरिदैन बिरसुला सोच्याको छिया यो मन फेरिदैन यिनै गीत मार्फत मलाई अनिल कुँवर भन्किन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ र सामुदायिक रेडियो टिकापुर एफएमका मौकाबिला सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै सम्झना छ झिक्कै झिक्कै माया छ आजलाई छुट्टी जाउँ हा पछिल्ला आइतबार फेरि भेटुली भनेर भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ अनिल कुँवरजी आगामी दिनमा पनि यसै यसै देउडा गीत आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएका कार्यक्रम देउडा चौतारिनी देउडा गीत लेखी पठाउन जनभुल्या अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी हर्ने कार्यक्रम हो देउडा चौतारी तमी हामी सबै मिलकन देखा आफ्नो भाषा आफ्नो संस्कृतिलाई हामीले जगेर्ना गर्नु पर्यो हामी घर देश भए पनि वन देश भए पनि आफ्नो भाषा आफ्नो बोली आफ्नो संस्कृतिले हामीले जगेर्ना गरिराख्नु पर्यो तमीले हामीले गरिराखे पछि के हाम्रा पछिका आउने पिढीले गर्ने हुन् यदि तमीले नै गरेनौ हामीले नै गरेनौ तमीले हामीले बोल्न छोड्यौं आफ्नो भाषा आफ्नो संस्कृतिलाई बिर्स्यौं भनेपछि पछिका आउने पिढीले कहाँबाट थाहा पाउने हुन् त्यही भएर कार्यक्रम देउडा चौतारी तम्रामा आज हामीले लेखेर आएका छौं तमी हामीलाई www.samudayikradio.tikapureafm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो आज पहिलीबार फेसबुक लाइभमा पनि जोडिएका छौं कार्यक्रम देउडा चौतारी लेखन भाग्य खण्डका कोरबाटी लाइभमा पनि पहिलीबार जोडिएका छौं तमी कसो लाग्दो छ त्यो सुझाव सल्लाह पनि तमी दिन सक्ने हो आकाशी खुबै राम्रो देउडा गीत राख्नु पर्यो क्या त्यहाँपछि भने हामी तम्रामा आज हामी आउने हौ तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन आउने हौ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुनाइरह्या

0: हजुर, यो खुबै राम्रो जुडा गीत तम्रामा आज मिराखेपछि अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम देउडा चौतारी। झिक्कै टाढाबाटी साथीले लेखी पठाएका छन्, भन्दा छन् हामी कार्यक्रम सुन्दैछौ भाग्यजी, खुबै निको लाग्दो छ आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम खुबै निको लाग्दो छ हामी सुन्दैछौँ। तमी फेसबुक लाइभमा आएको भए पनि अझै निको हुने आज भनेर भन्दा छन्। आज कार्यक्रम देउडा चौतारी ल्याइकन भाग्य खड्का कोर फेसबुक लाइभबाट पनि तमीसँग जोडिएका छौँ। कार्यक्रम कसो लाग्दो छ, कहाँबाट सुन्दा छौ त्यो पनि तमी जानकारी गराउन सक्ने हो। र फेरि पनि तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ। फेरि हाम्रा फेसबुकमा अर्का साथीले लेखी पठाएका छन्। सर्वप्रथम कार्यक्रम सञ्चालिका र प्राविधिक मित्रलाई र टिकापुर एफएमका मौकविलालाई क्या छ कसा छ निकाय छौ क्या आज पनि मैले जानी नजानी भए पनि दुम्मै भए पनि देउडा गीत लेखी पठाएकी छु झिक्कै टाढाबाटी जसरी हुन्छ पढिदिए हा भनेर भनेका छन्। अवश्य पनि मेरो नाम राजेश्वरी खड्का हो भनेर भनेकी छन्। अब तम्रा गीतमा पढ्ने त कुरै भएन राजेश्वरी क्या, खुबै टाढाबाटी हामी कि सम्झिकन आफ्नो भाष आफ्नो संस्कृतिलाई जगेर्ना गर्नु पर्यो भनेर देउडा गीतले खिप्ठाएकी छ तमीकी। झिक्कै झिक्कै धन्यवाद छ उनका गीत पढ्ने पालो भएको छ। गैरी कुवा ढुङ्गो हान्या डुबे के डुबेन, गैरी कुवा ढुङ्गो हान्या डुबे के डुबेन, एफएममा गीत पठाया पुगे के पुगेन, एफएममा गीत पठाया पुगे के पुगेन, मंगल छैन राता खान बाक्लाई पढ्यानिन, मंगल छैन राता घान बाक्लाई पढ्यानिन, मैले मात्रै खाया हुँ क्या भगवानकारीन, मैले मात्रै खाया हुँ क्या भगवानकारीन। यिनै गीत मार्फत मलाई राजेश्वरी खड्का भन्न राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ र तमीलाई पनि भनिकन भनेकी छन्। तमीलाई झिक्कै झिक्कै धन्यवाद छ राजेश्वरीजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्य। आज पनि हाम्रा टेलिफोन सम्पर्कमा कोही साथी आया भाग्यजी भन्न हाम्रा पल्टेर बाटीका साथीले हात हल्लाइसकेका छन्। कहाँ बाटीको आएका छन् उनसँग कुराकानी गर्ने पालो भएको छ। हजुर नमस्कार।
1: उकालो चरन पर्ने साइजा सुस्तरी, उकालो चरन पर्ने साइजा सुस्तरी, मैले त माल पाया सोचे साइरहेछुरी, मैले त माल पाया सोचे साइरहेछु।
2: हजुर नमस्कार। नमस्कार। मैले त क्या माल पाया सोचे साइरहेछै निस्टरी, खुबै राम्रा देउडा गीत बाटी, खुबै स्वर, खुबै राम्रो स्वर सुन्न पाइयो। कहाँ बाटी कुसा त्यहाँ बोले
1: मेरो घर त देखे अस्थम मङ्गलसन भयो हो हाल टिकापुर माथिहरू के छ तम्रो खबर रेडियो
2: निकै छु निकै छु हामी पनि तम्रा माया ममताले साथ सपोर्टले आरामै छु निकै छु बाँचेकै छु। अब गर्मी टिकापुरको क्या भन्ने हो क्या तमी हामी सबैले थाहा भएको कुरा हो। अब तम्रो नाम भने ल साथी हो क्या?
1: मेरो नाम दीपक कुँवर हो क्या?
2: दीपक कुँवर।
1: हजुर
2: ठ्याक्कै टिकापुर कति नम्बर भएको दीपक जी? हजुर हजुर ल खुसी लाग्यो टिकापुर बाटी सम्झे। अनि टिकापुरको हाल खबर क्या छ त? अब हुन त हामी पनि टिकापुरकै मान्छे अब तपाईँ भन्नु भने त
1: सबै ठिकै छ यसै त हजुर देखा घाम मस्तै छ अरू सबै अब यसै त अहिले अब अलिअलि खेतीको कामको यहाँ अलिक छ जस्तो छ भेक्या बिउ राख्ने काम भइराखेको छ नि यसो खेतबाट गएको थियो अब कोही कोही राख्न लागेको छ नि भेक्या।
2: हजुर हजुर उसी दीपकजी यहीँ बस्दा छौ कि कहीँ बाहिरतिर बस्दा छौ त?
1: अहिले यहीँ बस्नु छ भेक्या। अब कहिले अध्यक्ष कहिले पर्दैछ जानु पर्दो, अहिले मलबाट आएको छौँ कहिले तल घर जानु पर्दो भेक्या।
2: कठै दुःख यसै आउँदै क्या, कहिले घर जानु पर्दो कहिले बना जानु पर्दो, कहिले दुःख कहिले सुख कहिले घाम कहिले पानी भन्ने आँसु अब यसै हो क्या मान्छेका जीवनमा, जसो ज्या व्यापना सहनु पर्दो गर्नु पर्दो नगरी हुँदैन क्या क्या गर्नु दीपकजी। आज खुसी लाग्यो सम्झिया खुबै निको लाग्यो यसरी हामी सधैँ सम्झिया। अस्ति क्या छ रेडियो सुन्दैछ?
1: रेडियोको पहिलाको अनुसार देखे अब म तम्रो माया मान्दो रेडियोको दिक्कै माया मान्दो देखे यो भाषा संस्कृति देखे हामीले जोगाउनु पर्ने अब तमले पनि यस्तो जहाँ गए पनि आफ्नो भाषा संस्कृति जोगाइराखे तमलाई मस्तै मस्तै धन्यवाद
2: छ दिपकजी त्यही भएर त हामी कार्यक्रम लिइकन आएका छौँ देखे हामी जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्ना देउडा गीत संगीतले हामीले बिर्सनु हुँदैन हामी तपाईँ हामी सबैले जगेर्ना पो गरेर राख्नु पर्यो देखे यदि हामीले नै जगेर्ना गरेनौँ हामीले नै बिर्सौँ भनेपछि हाम्रा पछि आउने छोराछोरीले कहाँबाट सम्झिने हुन्थ्यो क्या हजुर यसरी कार्यक्रम देउडा चौतारीमा आया सायद 9-10 वर्ष अगाडि पनि यसरी कार्यक्रममा कुराकानी हुँदो थियो खुबै खुसी लाग्दो थियो फेरि 9-10 वर्ष पछि त्यो सम्झना दिलाए तम्की झिक्कै झिक्कै धन्यवाद छ दिपकजी हा हजुर हजुर पक्कै पनि आज कार्यक्रममा आएका छ खुसी लागेको छ अच्छा कसले लेखेको छ त अझै यसो भने ल
1: दुई तिन गीत छन्
2: हजुर हजुर हजुर ल सुरु गरे ल तम्रा दुई तिन गीत
1: कर्मका फल खानु पर्ने नहुने नजाइ त दिनु आमा आशीर्वाद जाने आइगा साई त कहिले सुख कहिले दुःख हुँदो छ एकचोटि हजुरका आशीर्वादले मिलेकै छ रोटी आफू स्याहार आफै गर्नु अब फुलबारीको गिडबिटै नहुने ठाउँ र लैगयो गाडीले गिडबिटै नहुने ठाउँ र
2: डिडबिटै नहुने ठाउँ र लैगयो गाडीले खुबै राम्रा आवाज बाटी खुबै राम्रा देउडा गीत वाचन गरे तमीकन झिक्कै झिक्कै धन्यवाद छ दिपकजी आगामी दिनमा पनि आउन जनभुल्ले आफ्नो भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम देउडा चौतारी कि सम्झिया खुसी लाग्यो र अझ पछिल्ला आइतबार पनि आइजाए हा तमीकन गली गली छ
1: हजुर
2: हजुर आज भने छुट्टिनु पर्ने हुन्छ दिपकजी छुट्टिनुभन्दा पहिला तम्रा साथीभाइ आफन्तजन कि तमी सम्झना पनि छोड्न सक्ने हो
1: सबैभन्दा त तमलाई देखे पहिला कि साथै पुन हो देखे तमलाई सबैभन्दा झिक्कै झिक्कै सम्झेको छु सुनेर बस्नुभएका अर्देश पर्देश मलाई माया गर्ने सबैलाई सम्झेको छु कल्किरहेका साथीलाई पनि झिक्कै माया गरेको छु भन्दै बिदा हुनुहुन्छ नमस्कार
2: हजुर जद्दो नमस्कार नमस्कार नमस्कार अहिले भने टिकापुर नगरपालिका एकबाट दीपक कुराउने खुबै राम्रा देउडा गीत वाचन गरी गया कार्यक्रम सुन्दछु गर्मी भने यसै छ देखा टिकापुरको क्या गर्ने हो कहिले घर देश कहिले बने देश आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम सुन्दा र तम्रो आवाज यसरी सुन्न पाउँदा खुबै खुसी लाग्यो भन्न सुझाव सल्लाह पनि दिगया तम्के झिक्कै झिक्कै धन्यवाद छ दिपकजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लैकन आया तमी सबै सबै साथीकन झिक्कै झिक्कै गली गली छ अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम पनि हो झिक्कै साथी भन्ना छन् आफ्नो भाषा आफ्नो संस्कृतिको जगेर्ना पनि गर्नु पर्यो भाग्यजी हामी झिक्कै टाढाबाटी भए पनि सम्झिँदा छौ कार्यक्रम कि माया गर्दा छौ भन्न भन्दा छन् अवश्य पनि तमीले माया पनि गर्नु पर्यो क्या तमी माया गर्दा छौ र तम्रा माझमी छौ तमीले नै माया गरेनौ भनेपछि कहाँबाट हामी तम्रा माझमी आउने हो क्या यसै यसै कुराकानी छँदैछन् तमी साथीले लेखी पठाएका तिनै देउडा गीत पनि छँदैछन् फेरि पनि हाम्रा पल्तिरबाटीका साथीहरूले भन्दा छन् भाग्यजी यो खुबै राम्रो देउडा गीत पनि बजाउनु पर्यो त्यहाँ पछि भने साथीका गीत लिएकन आउली साथीसँग कुराकानी पनि गर्ली भन्दा छन् सामुदायिक रेडियो टिकापुर एफएमबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउँदो छ कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको आज पहिली बार फेसबुक लाइभमा पनि जोडिएका छन् क्या भाग्य खड्का कोरबाटी तमी कहाँबाट सुन्दैछ कहाँबाट हेर्न लागेका छौ त्यो पनि हामी कि सुझाव सल्लाह पनि दिन सक्ने हो हाम्रा फेसबुक लाइभमा सिर्जना कुवरले पनि भनेकी छन् म पनि आएकी छु आ भन्ने भनेका छन् अवश्य पनि सुनिखन्न साथ दिने हो भन्ने पनि आशा अपेक्षा लिएका छौँ फेरि पनि तम्रा माझमी खुबै राम्रो देउडा गीत राख्छौँ त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत हामी लैकन आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुनाइरह

हजुर, यो खुबै राम्रो देउडा गीत तमरामा जमी राखेपछि अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। फेरि पनि तमीले लेखी पठाएका तीनै देउडा गीत पढ्ने पालो भएको छ। उनले लेखेका छन्, हेलो दिदी नमस्कार, जतो गरे हा, मेरो नाम खकेन्द्र कडायत साफे बगर नगरपालिका 12 खप्तड माथि तुका घर भई आज भोलि बिरानो शहर भारतको छत्रपुरदेखि हो। मैले गीत लेखी पठाएको छु, अवश्य पनि पढिदिए हा भनेका छन्। अवश्य पनि खकेन्द्रजी, यति कै टाढाबाटी आफ्ना घर देशको आफ्नो भाषा आफ्नो संस्कृतिको मायामा नि हामी कि देउडा गीत लेखी पठाएका छौ। तम्रा गीत पढ्ने पालो भएको छ। उनका गीत यस्ता छन्। याद आउँछ जन्मेका ठाउँको परदेश हुनाले, याद आउँछ जन्मेका ठाउँको परदेश हुनाले, आँखाभरि आँसु आया साई सम्झिरुनाले, आँखाभरि आँसु आया साई सम्झिरुनाले, कति राम्रो सम्पन्न लाग्यो बर्माली स्कूल, कति राम्रो सम्पन्न लाग्यो बर्माली स्कूल, यही बसु कि खर आइजाउँ फनपदमका फूल, यही बसु कि खर आइजाउँ फनपदमका फूल, कैका पैरी गर्गहना कैको सिन्दूर भरी, कैका पैरी गर्गहना कैको सिन्दूर भरी, भएन सोच्याको मैले अब मर्यासरी, भएन सोच्याको मैले अब मर्यासरी, दिन भया महिना दिन महिना दिन जति महिना भया वर्ष, दिन महिना दिन जति महिना भया वर्ष, नैकोल पिरति राम्रो नै मनमा हर्ष, नैकोल पिरति राम्रो नै मनमा हर्ष, घर भुल्या साथीभाइ भुल्या तेरा पिरतीमा, घर भुल्या साथीभाइ भुल्या तेरा पिरतीमा, आग लागि धुवाले घेर्यो खोली सिरतीमा, आग लागि धुवाले घेर्यो खोली सिरतीमा। यिनै गीत मार्फत सम्झिनु पर्दा पहिली बार तमिकी त्यहाँ पछि सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ र आजलाई छुट्टी जाउँ नमस्कार जदौ हा भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या। फेरि पनि हाम्रा फेसबुकमा अर्का साथीले लेखी पठाएका छन्। उनले पनि लेखेका छन्, हाम्रा नियमित साथी सधैँ सम्झिदा छन्, हामी कि माया गर्दा छन्। हेलो दिदी नमस्ते, मेरो घर मेल्ले गाउँपालिका 7 नन्देगडा हो, मेरो नाम दीर्घ साउदो, हाल बिरानो ठाउँ इन्डियाबाट सुनिरहेको छु। दिदी आज पनि मैले मेरी आमाका बारेमा देउडा गीत लेखी पठाएको छु, जसरी हुन्छ पढिदिनुहोला हा भनेर भनेका छन्। अवश्य पनि दीर्घजी खुबै माया मानी हामी कि सधैँ गीत लेखी पठाउँदा छौ। कहिले दुःख कहिले सुख, कहिले आमाका कहिले श्रीमती कहिले श्रीमानका खुबै राम्रा देउडा गीत लेखी पठाउँदा छौ, माया गर्दा छौ। तमिकी झिक्कै झिक्कै धन्यवाद छ। उनका गीत पढ्ने पालो भएको छ। धनझडी पराल हुँदो बान्नु पडो कुली, धानझडी पराल हुँदो बान्नु पड्डो कुली, संसारमा कोही छैन आमा भन्दा ठुली, संसारमा कोही छैन आमा भन्दा ठुली, दैलो कुरी बस्याकी छन् गाला गया चाम्री, दैलो कुरी बस्याकी छन् गाला गया चाम्री, नबोल्याका कुरा बुझे आमा नै हुन् हाम्री, नबोल्याका कुरा बुझ्ने आमा नै हुन् हाम्री, मालुका पातको दुनु हातले हुन्न हुन बुन्ना, मालुका पातको दुना हातले हुन्ना बुन्ना, आमाका काखमा बस्ने उहिदिन पसा हुन्ना, आमाका काखमा बस्ने उहिदिन पसा हुन्ना, लेखका निगाली दाबा हिउँ पत्यारे कुन्ने, लेखका निगाली दाबा हिउँ पत्यारे कुन्ने, उमेर ढल्क्यो मेरी आमा दैलो बसी हुन्ने, उमेर ढल्क्यो मेरी आमा दैलो बसी हुन्ने, सहारा कोही पनि छैन बुढेसकाल घरमा, सहारा कोही पनि छैन बुढेसकाल घरमा, कतिसम्म घर छाड्ने छिमेकीकै भरमा, कतिसम्म घर छोड्ने छिमेकीकै भरमा, चैत वैशाख छाया दिन चौतारीको बर, चैत वैशाख छाया दिन चौतारीको बर, छोरा छोरी परदेशिया खाली रह्यो घर, छोरा छोरी परदेशिया खाली रह्यो घर, सेतो पाना कालो मसी कर कर लेख्थो, सेतो पाना कालो मसी कर कर लेख्थो, झलझली परदेशका कुना मेरी आमा देख्थो, झलझली परदेशका कुना मेरी आमा देख्थो। सम्झिनु पर्दा यिनै गीत मार्फत पहिली बार तमिकी
त्यापछि मेरी जन्मदिने आमालाई र त्यापछि मलाई दीर्घ साउद भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ भनिकन भनेका छन्। समीकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्य। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज पार्टी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी तुमीसँग देखे आफ्नै गाउँघरका कुराकानी गर्दा छु, आफ्नै लेकौलाका कुराकानी गर्दा छु। तुमी साथ सुनिकन बसेका छौ भनेपछि फोन पनि गर्न सक्ने हौ 99551255 लाइनमे। दिउँसो पखाको ट्याम छ देखे, गर्मी झिक्कै झिक्कै छ टिकापुरतिर हेर्ने हो भनेपछि अब आज भोलि कामको सिजन पनि छ। कोही साथी भने अब गाउँघरतिर वनपाख पनि गएका होला थिए क्या, अब आजभोलि काफल पाक्ने पनि समय, ऐसालु पाक्ने समय, तिर्खुला पाक्ने समय, गाउँघर झिक्कै रमाइलो हुँदो छ, खुबै रमाइलो हुँदो छ। गाउँघर हिँड्ने हो भनेपछि अब कामको झटारो पनि छ, गर्मी पनि झिक्कै छ। यसा गर्मीडो नापो आफ्नो ध्यान पनि गरेका थिए क्या, किन भनेपछि झिक्कै काम गरेपछि नापो यसा गर्मीडो आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनु पर्दो छ। त्यही भएर तिमी सबै सबै साथीकन हामी कि सुनि पनि साथ दिए, आफ्नो स्वास्थ्यको पनि ख्याल गरे भन्ने भन्ना छु। फेरि पनि हाम्रा पल्तिरबाटीका साथीले भन्दा छन् एक गीत त राख्नु पर्यो भाग्यजी, त्यहाँपछि आउनु पर्यो भन्ने भन्दा छन्। तम्रा माझमी यो खुबै राम्रो देउडा गीत हामी राख्ने हौ, त्यहाँपछि भने हामी तम्रा माझमी आउनेौ। तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुनाइरह्या र फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ क्या, सुनिखन साथ दिने भन्ने आशा पनि राखेका छौँ। भाग्य खड्का कुँवरबाटी तम्रा माझमी छौ, तमी सबै सबै साथी सुनाइरह्या।

हजुर यो खुबै राम्रो देउडा गीत अमरामा चाहिँ राखेपछि अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। अब हामी 4 बज्न लागि गते क्या लास्ट आएका छौँ। अब क्या गर्ने तमरा देउडा गीत यसरी देउडा गीत यसरी तमरामा आज हामी आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम देउडा चौतारी नै खुबै राम्रा गर्ने कुराकानी गर्ने मन थियो। अब हामीले पनि समयका पछाडि जानै पर्यो क्या। अब केही छैन यहीँ गए पनि पछिल्लो आए तमरामा जी नै आउनेऊ यसरी सुनिकन माया गरी साथ दिने भन्ने आशा अपेक्षा बना राखेका छौँ। फेरि पनि हाम्रा फेसबुकमा अर्का साथीले लेखी पठाएका छन्। हेलो दिदी नमस्ते, मेरो घर साँचे बगर नगरपालिका 10 घुकुरकोट कमस्थान घर भई आज भोलि हाल श्रोताबाटी मैले गीत लेखी पठाएको छु। मेरो नाम कमल प्रसाद जोशी हो, सधैँ सम्झिने मान्छे भनेका छन्। अवश्य पनि हाम्रा नियमित साथी पनि हुँदै क्या सधैँ सम्झिँदा छन्। आफू अर्खाका दिशा भए पनि खुबै राम्रा देउडा गीत लेखी पठाउँदा छन्। कार्यक्रम देउडा चौतारीलाई माया गर्दा छन्, खुबै खुसी लाग्दो छ। तमी माया गर्दा छ र खुबै राम्रा देउडा गीत लेखी पठाउँदा छ र तमरामा आज नि छुदे क्या। अब उनका गीत पढ्ने पालो भएको छ। मैले परदेशी श्रीमान र घरदेशी श्रीमतीका देउडा गीत लेखी पठाएको छु, अवश्य पनि वाचन गरिदिए हा भन्ने भनेका छन्। अवश्य पनि हामी अब पढ्ने लागेका छौँ कमलजीले क्या। अब उनका गीत पढ्ने पालो भएको छ। पहिली बार श्रीमान भन्ना भयो क्या, गाइयामा गोठकी गोठै भैँसी आमाले क, गाइयामा गोठकी गोठै भैँसी आमाले क, तेरो माया राखेकी छु कलेजीका ठेक, तेरो माया राखेकी छु कलेजीका ठेक। कठै छैन अब श्रीमती भन्ने भएन, चाखुडीले चारो खायो सुरुङ्ग सुरुङ्ग, चाखुडीले चारो खायो सुरुङ्ग सुरुङ्ग, साँचो माया गर्दछौ कि बनाउँछौ फुरुङ्ग, साँचो माया गर्दछौ कि बनाउँछौ फुरुङ्ग। अब श्रीमान भन्ना भया, सपनीमा तेरै तस्विर देख्छु सिरी सिरी, सपनीमा तेरै तस्विर देख्छु सिरी सिरी, मिल्ने भया देखाउने थे तुलाई छाती चिरी, मिल्ने भया देखाउने थे तुलाई छाती चिरी। अब श्रीमती भन्ने भएन, वैशाख खडेरी पड्डो पर पानी पडपानी चुदैन, वैशाख खडेरी पड्डो पडपानी चुदैन, चोखो माया मनमा हुन्छ छातीमा हुँदैन, चोखो माया मनमा हुन्छ छातीमा हुँदैन। श्रीमान भन्ना भया, माया गर्ने माया लुको पापी मनरुन्छ, माया गर्ने माया लुको पापी मनरुन्छ, चोखो माया देब्रे छाती मुटु भित्र हुन्छ, चोखो माया देब्रे छाती मुटु भित्र हुन्छ। श्रीमती भन्ने भएन, माथिबाट तल खस्या चोट लाग्छ या हुन्छ, माथिबाट तल खस्या चोट लाग्छ छ्या हुन्छ, छातीभित्र माया भया मनमा क्या हुन्छ, छातीभित्र माया भया मनमा क्या हुन्छ। अब श्रीमान भया भन्ना भया, छुट्नु गाह्रो उठ्नु गाह्रो माया लाएपछि, छुट्नु गाह्रो उठ्नु गाह्रो माया लाएपछि, माया के हो थाहा पाउने छौ धोका खाएपछि, माया के हो थाहा पाउने छौ धोका खाएपछि। अब श्रीमती भन्ने भएन, सातै जुनी सँगै जिउली छाडी जन जाया, सातै जुनी सँगै जिउली छाडी जन जाया, धोका खान लाकी होइन हजुरसँग माया, धोका खान लाकी होइन हजुरसँग माया। अब लास्ट श्रीमान भन्ना भया, सँगै जिउन्या कसम खाको हात राखी सिराथी, सँगै जिउन्या कसम खाको हात राखी सिराथी, नछुटाए भगवान लायाका पिराथी, नछुटाए भगवान लायाका पिराथी। यिनै गीत मार्फत पहिली बार तमिकी त्यहाँ पछि सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै साथी र मेरो घर परिवार र मलाई कमल प्रसाद भनिकन राउन्या नराउन्या सबै साथीहरूलाई झिक्कै माया छ सम्झना छ, आजलाई छुट्टी जाउँ हा नमस्कार जदौ भनेका छन् तमिकन। झिक्कै धन्यवाद छ कमल प्रसाद जोशीजी, आगामी दिनमा पनि यसै देउडा गीत लेखी पठाउन जनभुल्या तमी सम्झदा छ र हामी तमरामा आजमी छौ, कहिले दुःखका कहिले सुखका, कहिले घर देशका कहिले वन देशका, कहिले श्रीमान कहिले श्रीमतीका खुबै राम्रा देउडा गीत लेखी पठाउँदा छौ, माया गर्दा छौ तमीकन। झिक्कै धन्यवाद छ अझ पनि यस कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको रीतिरिवाजका कुराकानी गर्ने देउडा चौतारी यसरी सधैँ माया गर्ने छौ भन्ने आशा अपेक्षा पनि राखेका छु तमीकन। झिक्कै धन्यवाद छ।
सुन हाम्रा पल्टिरा बाटीका साथीले भनेका छन् क्या भाग्यजी चार बज्न लागि अब विदा माग्नु पर्ने पालो भइगयो तहिले भनेका छन् क्या गर्ने साथीहरू तमिलले लेखी पठाएका थिए देउडा गीत यहाँबाटी खुबै राम्रा देउडा गीत आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएका कुराकानी गर्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिग हो भाग्यजी भनी हाम्रा पल्टिरा बाटीका साथीले हात हल्लाइसकेका छन्। अहिलेसम्म सुनिकन साथ दिया फोन गरी साथ दिया झिक्कै टाढा बाटी देउडा गीत लेखी पठाया तमिकन झिक्कै झिक्कै धन्यवाद छ हाम्रा फेसबुक लाइभमा पनि जोडिया सुनिकन साथ दिया हेरिकन साथ दिया तमी सबै सबै साथीहरूलाई झिक्कै झिक्कै धन्यवाद नाछु। विशेष गरेर www.tikakuriafm.org मार्फत देश विदेश पनि सुनिकन साथ दिया तमी सबै सबै साथीहरूलाई झिक्कै झिक्कै धन्यवाद छ। आज पछिल्ला आइतबार तमरामा आज हामी आउने हुँथ्यो क्या अहिलेसम्म मेरो आवाज तमरा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रा पल्टिरा बाटीका साथीया आकाशी जीवन झिक्कै झिक्कै धन्यवाद छ। यसा गर्मीका बेला देखा नाको आफ्नो ख्याल पनि गरे तमी साथीया काम पनि झिक्क नरे अब काम नगरे काम क्या फुक्दैन खान साँझ र बिहान भन्ने यसो काम त गर्नु पर्यो देखा तैपन्न आफ्नो स्वास्थ्यको ख्याल गरे नाको गर्मी झिक्कै बढ़ाएको छ। अब टिकापुरतिर हिँड्ने हो भनेपछि साथ्यौ झिक्कै झिक्कै गर्मी छ क्या गर्नु देखा यसै छ जहाँ भए पनि स्वस्थ रह्या व्यस्त रह्या हामी कि सुनिकन साथीया भन्न आछु र तमिकन झिक्कै झिक्कै धन्यवाद छ र विशेष गरेर मेरो आवाज सम्रा रेडियो सेटसम्म पुर्याउन सहयोग गर्ने पल्टिराबाटीका साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद दिँदै पछिल्ला आइतबार ठिक्कै 3 बजे तमरा माजमी तमीले लेखी पठाएका तिमी देउडा गीत लैकन आउने भन्दै आजका कार्यक्रम देउडा चौतारीका बसैबाटी यो खुबै राम्रो देउडा गीत तमरा माजमी छाडी म भाग्य कोर्पन छुट्टी भए जाँदै नमस्कार जदौ गरे।

0: ए सुन्थे कि आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिकै लागि त सामुएल दोलत बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-231।
3: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नरेन्द्र दादू मैं तो अपना फोन आई की दौड़ती आ गई नो है भौजी कहाँ बाती
1: ओ गोंदे में सुतल बाती बाबू चोली न भरिए
0: भौजी कहाँ से काटन अपना हन रख आदर पावे तो सफा सुखर बने लो बाती तर फिर काटी भी डाल ना अपना हन
2: यहाँ पोली भूकर कतल हो नानी अपना एम्बुलेंस है ना खबर तो करना बाटा कटा बेर में खुआ पूना हो
0: ना ते भौजी हमरा बाटी अपना हना कुछ नहीं हुई बिन गुआरा हना जिन चलेगी वो नरेश दादू एम्बुलेंस लेना समय लागे से था नगर के क्रो मोटरसाइकिल बाक लाचे उन्हें मैं बैठा कर भौजी है ना सरपरल सा उपचार केंद्र ले जीना तैयारी करो पड़ल
1: ये बेला तक खाना जात फे दिए न्यू इट ना स्वयं सेविका दीदी
0: हो अब ना ठीक कली डॉक्टर और निकट सम गरमेन कुछ से खवाई ली हुई
3: सपवा कट्टी की सहज वातावरण बनेकलाक सपवा कटलक अंगाना स्थिर बनेना प्रयास कर पठा तम्म कस गेलक लुगा गरगहना घरी पेटी मुंडी बाकल से फफर करा दी गेरमया अपेले से जन समस्या बिना हुई कोशित गेरमया न शांत रह सहयोग कर पठा क्यूमने सपवा कटलक ठाव से ऊपर दौड़ी लिए कस खब बनना फिर कठा असिक कर से रक्त संसार में समस्या हुई सकता यही जे करबेल सपवा दसलक शरीर का भाग काट खा फाक पौना अवस्था थे आई सिक्ठा
4: सर्पदंश संबंधी भर पर्द ओ सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाक पत्ता लगाई लाख आधिकारिक वेब पेज www.snakebitenepal.org में हेर सेव दिठा
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: के तपाईलाई थाहा छ
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
6: हो र
7: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
6: के छ त विकल्प
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
6: विस्तारै गर्दा हुँदैन
7: अह हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
7: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
8: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभाहल
9: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ तपसिल
9: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म सीट संख्या 48 जना मात्र फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
10: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
9: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 98 98 41 41 67 र 091 5 61 411।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: शरीरमा रातो वा फुस्रो, छुँदा थाहा नहुने, स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा, हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
5: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
4: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरूषहरूले मदत गर्नुहोस्।
5: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
6: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
7: सिटी भित्तिको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
6: शैक्षिक कार्यक्रमहरू
7: डिप्लोमा कृषि इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
6: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
7: डिप्लोमा पशु विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
6: डिप्लोमा बाली विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
7: डिप्लोमा वन विज्ञान फरेस्टी, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
6: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
7: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
6: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: हेरामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
6: पढाइ हुने विषयहरू
7: अनिवार्य नेपाली,
6: अनिवार्य अङ्ग्रेजी,
7: सामाजिक गणित,
6: ऐच्छिक लेखाशास्त्र,
7: ऐच्छिक वित्त शास्त्र,
6: ऐच्छिक अर्थशास्त्र,
7: कम्प्युटर विज्ञान।
6: भर्ना सम्बन्धी कार्यक्रमहरू,
7: भर्ना फारम वितरण जेठ 1
6: भर्ना सुरु जेठ 3,
7: कक्षा सञ्चालन जेठ 25,
6: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
8: बसन्त, बर्खा, हरेक ऋतुमा चाहे सुख होस् या दुख के बादल, बस तोरे साथ और ये हाथों में तोर हाथ रहोस। कसम से ई धरती ई गगन की आप तो तोर संगे जीना, तोर संगे मरना, तोर संगे लड़ना छे जिंदगी के डगर।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
4: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो
2: क्षेत्रीय भित्तिको आङ्कित नमुना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
1: शैक्षिक कार्यक्रमहरू
2: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9844-92-88-83
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9858-47-88-90
2: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9855-06-40-31
1: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9851-27-39-98
2: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9848-20-60-41
1: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
2: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: शरीरमा लाल वा फुसर छुअबेर ठहानी विना स्पर्श शक्ति हेरेलको निखुजिना डाग देख पर्लसे हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्ठा।
1: कुष्ठरोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठरोगको शंका लग्देखी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
0: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घरक पुरुष उग्र मद्दत गरी।
1: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए रोक रोक रोक
3: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
4: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
5: अझै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
7: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
6: पढाइ हुने विषयहरू
8: अनिवार्य नेपाली
6: अनिवार्य अंग्रेजी
8: सामाजिक गणित
6: ऐच्छिक लेखाशास्त्र
8: ऐच्छिक वित्तशास्त्र
6: ऐच्छिक अर्थशास्त्र
8: कम्प्युटर विज्ञान
6: भर्ना सम्बन्धी कार्यक्रमहरू
8: भर्ना फारम वितरण जेठ 1 गतेदेखि
6: भर्ना सुरु जेठ 3 गतेदेखि
8: कक्षा सञ्चालन जेठ 25 गतेदेखि
6: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म सीमित सीट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि

0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
0: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 98 98 41 41 67 र 091 95 61 411।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसरा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, कमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरी बा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमिहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
4: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द 17 हुने बारेको सूचना। टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति, स्थान र समयमा बन्द 17 हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू: हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल, मिति 2083 साल जेठ 14 गते, समय बिहान 8 बजे, स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभा हल।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गते देखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9762833921 र 9669963520।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
6: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585080।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147 99 24 60 25 32 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824 68 25
7: सामाजिक सञ्जालमा गाली धम्की फोटो भिडियो दुरुपयोग नक्कली आईडी बनाएर हैरानी यी सबै महिला हिंसा हुन्
8: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो यस्तो भएमा स्क्रिनसट राखौं प्रमाण सुरक्षित गरौं
7: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं
8: सम्मानित व्यवहार गरौं हिंसा मुक्त डिजिटल समाज बनाऊ सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली
9: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: का व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
2: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
0: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
0: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
0: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
0: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडि, फोन नम्बर 98648 36213।
4: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।

0: जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट बाल क्लबका पदाधिकारी तथा शिक्षकलाई विपद पूर्व सूचना, जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम, जालपादेवी स्वास्थ्य समिति टिकापुरको 13 अधिवेशन सम्पन्न, अध्यक्षमा रामबहादुर साउ चयन, बाजुरा हुम्ला सीमा विवाद, अध्ययन गर्न समिति गठन, कञ्चनपुरमा होटल संचालकमाथि आक्रमण र एसियन छनौट खेलका लागि क्रिकेट खेलाड़ी छनौट। खोज खबर अब विस्तारमा। बाल क्लबका पदाधिकारी तथा शिक्षकलाई विपद पूर्व सूचना, विपद जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम टिकापुरमा भएको छ। टिकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा टिकापुर बहुप्रकोपको जोखिममा रहेकाले विभिन्न खाले विपदबाट जोगिनका लागि पूर्व तयारी पूर्व सूचना महत्वपूर्ण हुने कुरामा जोड़ दिएको छ। थप खबर आकाश चौधरीबाट।
1: पालिकाले समुदाय वडा स्तरमा सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ। बालबालिका तथा शिक्षकहरू धेरै समय विद्यालयमा बस्ने भएकाले विद्यालयमा समेत विपद आउन सक्ने हुँदा सचेत बनाउन, पूर्व तयारी र व्यवस्थापनमा सक्रिय बनाउन कार्यक्रम गरिएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनुहुन्छ।
2: विद्यालयका बालबालिकाहरू चाहिँ 6 देखि 7 घण्टा विद्यालयमै बस्नुहुन्छ। विद्यालयमा झन् धेरै आवश्यक छ यो पूर्व तयारीको। विपद यदि भइहाल्यो भने विपद पश्चातका कुराहरू, पूर्व सूचना कहाँबाट लिने भन्ने विषय सचेतनामूलक कार्यक्रम हामीले सञ्चालन गर्न सक्यौं भने यसले गर्दा पूर्व तयारीमा पनि विद्यालयमा सहजता पुग्छ भने विपद पश्चात उहाँहरूको सुरक्षित स्थान कहाँ हो भन्ने कुराको पहिचान हुने र उहाँहरूले यदि कुनै ठाउँमा कोही अकस्मात, आजकल यस्तो गर्मी लुको बेला छ, कोही एकासी बिरामी भयो भने कसलाई सम्पर्क गर्ने भन्ने विषयमा पनि सहज हुन्छ। सहज तरिकाले सबैको समन्वय र सहकार्य गरेर यो विपद जोखिम न्यूनीकरणका क्रियाकलापहरू अगाडि बढाउन सकिन्छ भनेर हामीले यो आयोजना शुरू गरेका छौं।
1: विद्यालयका बाल क्लबमा आबद्ध विद्यार्थी र शिक्षक सहभागी थिए। विपद जोखिम न्यूनीकरणका लागि शिक्षक र विद्यार्थी सचेत भएमा सहज हुने भएकाले उनीहरूको सक्रियता बढ़ाउनु पर्ने बताइएको छ। जनता राष्ट्रिय मावि सुनहा फाटाका शिक्षक जेसरासम्मा बहुप्रकोपको जोखिम भोगिरहेका यहाँका नागरिकले विपद व्यवस्थापन बारे जानकारी भएमा आफू पनि सुरक्षित हुने र अरूलाई पनि सुरक्षित गर्न सकिने बताउनुभयो। विपदबारे विद्यार्थीको भूमिका बढ़ाउन सकेमा, सचेतना फैलाउन सकेमा समुदायमा बाढ़ी, आगलागी, भूकम्प जस्ता विपदबाट कसरी जोगिने भन्ने बारे सचेत गराउन सहयोग पुग्ने बताउनुहुन्छ।
3: सुरक्षित कसरी हुने, म सुरक्षित कसरी हुने भन्ने कुरा हामीले सिक्यौं भने यिनी सिकेका कुराहरू गएर हामीले विद्यालयमा साथीहरूलाई, गाउँघरमा आफ्नो आफन्तहरूलाई, आफ्ना छरछिमेकहरूलाई एकजनाले, दुईजना, तीनजनालाई पनि सेयर गर्न सक्यौं भने धेरै जनचेतनामूलक हामीले यी कुराहरू सिकेर गयौं। यो भनेको जनचेतना नै हो। हामीले सिकेका कुराहरू चाहिँ हाम्रो विद्यालयमा गएर साथीहरूलाई सिकाउनु अनि हाम्रा छरछिमेकीहरूमा सिकाउनु र परिआएको बेलामा सहयोग गर्नुपर्छ भन्ने कुराहरू मनन गर्दै
1: कर्णाली मावि शक्तिका शिक्षक विनोद कुमार ले विपद बारे थप जानकारी आवश्यक रहेको बताउनुभयो।
4: हाउ क्यान वी स्टे आवर लाइफ भन्ने अर्थमा हामीले जुन यो त आइडिया, यो त कन्सेप्चुअल जुन मेन थेमको कुरा छ, त्यो कुरालाई उजागर गर्नुभयो। सबभन्दा बच्चाहरूको एउटा कन्सेप्ट कसरी जनजीवनलाई सुरक्षित राख्नुपर्छ त्यो कुरालाई सहज रूपमा त्यो बच्चा बच्चीहरूले जान्न पाउने अवसर पाए। यस्तै कार्यक्रम अझ आउनेछ भन्ने म आशा राख्दछु।
1: खड्ग स्मृति मावि टिकापुरका विद्यार्थी अमित परियार विपद व्यवस्थापन पालिकाको मात्र जिम्मेवारी नभई सबैको जिम्मेवारी भएकाले विद्यार्थीले समुदायले सिकाउनु पर्ने वृक्षारोपण, सरसफाई जस्ता कार्यमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।
5: विपद व्यवस्थापनको सन्दर्भमा भन्नुपर्दा विद्यार्थीहरूको एकदमै सक्रिय भूमिका छ, किनभने यो काम केवल एउटा सम्बन्धित निकाय मात्र नभएर हाम्रो समाजका व्यक्ति र विद्यार्थी र सम्पूर्ण शिक्षित व्यक्तिले चाहिँ यस समस्याका लागि चाहिँ लाग्नुपर्छ। सरसफाई गर्ने, खाने पानीको मुहानलाई चाहिँ सरसफाई गर्ने अनि वृक्षारोपण गर्ने र फोहोरलाई व्यवस्थित गर्ने जस्ता कार्यहरू गर्न सक्छौँ, जसले चाहिँ यो विपद व्यवस्थापनमा अलिकति सहज हुन जान्छ।
1: कर्णाली माविका विद्यार्थी निरुता कुमार विद्यार्थी जानकार भएमा पूर्व तयारीमा समेत सहयोग हुने, आपतकालीन नम्बरहरू, सुरक्षित स्थान बारे जानकारी लिन र अरूलाई पनि जानकारी दिन सघाउने कार्यमा सक्रियता बढाउन सक्ने बताउनुहुन्छ।
6: विपद व्यवस्थापनका लागि विद्यार्थीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ। विद्यार्थीले जनचेतना फैलाउने, पूर्व तयारीमा सहयोग गर्ने, विपदको समयमा सहयोग गर्ने, जस्तै घाइतेलाई प्राथमिक उपचार दिने, बालबालिका वृद्धहरूलाई सुरक्षा स्थानमा लग्न सहयोग गर्ने, सरसफाई गर्ने, वातावरण संरक्षण गर्ने, समुदायमा सूचनाहरू दिने काममा विद्यार्थीहरूले सहयोग गर्न सक्छन्। त्यही भएर विपद पूर्व तयारी बारे विद्यार्थीहरूलाई जानकारी हुनुपर्दछ। विद्यार्थीहरू सचेत भएमा विपदबाट जोगिन सकिन्छ।
1: अर्का साथी राजेश्वरी कडायत जलवायु अनुकूलनका लागि वातावरण संरक्षण गर्ने, सरसफाईमा ध्यान दिने, वृक्षारोपण गर्ने जस्ता कुरामा विद्यार्थीको सक्रियता बढाउनु पर्ने, पछिल्लो समय अफवाह फैलाउने सूचनाका कारण नागरिकहरूमा त्रास सिर्जना हुने भएकाले सही सूचना दिने, सही सूचनालाई छिटो समुदायसम्म पुगाउने कुरामा पनि विद्यार्थी सहयोगी हुने बताउनुहुन्छ।
7: विपदको समयमा विद्यार्थीहरू सचेत र जिम्मेवार भएमा विपद व्यवस्थापनमा ठूलो योगदान हुन्छ। जस्तो विद्यालयहरूमा भूकम्प सम्बन्धी अभ्यास, बाढीबाट कसरी जोगिने भन्ने बारे जानकारी, आग लागि नियन्त्रण जस्ता अभ्यासहरू गरेर विद्यार्थीलाई सक्रिय बनाउनु पर्छ। सही सूचना र अफवाह सूचना बारे जानकारी दिनुपर्छ। कहिलेकाहीँ गलत सूचनाले चाहिँ भ्रम सिर्जना हुन्छ। हामी चाहिँ सामाजिक सञ्जालमा सूचना हेर्दाखेरि कहिलेकाहीँ गलत सूचनाको शिकार भइदिन सक्छौ, त्यसैले आधिकारिक मिडिया मात्रै हेर्नुपर्छ।
1: विपद व्यवस्थापनका लागि विद्यालयमा भूकम्प, बाढी पूर्व तयारी जस्ता कुरामा, नमूना अभ्यासहरू जस्ता कुराहरूमा पनि ध्यान दिनुपर्ने विद्यार्थीको भनाइ छ।
0: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको उहाँको सचिवालयले जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएको छ। उक्त विषयमा सघन छलफलपछि समिति गठन भएको सचिवालयले जनाएको छ। बाजुराको हिमाली गाउँपालिका तीनको लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हुम्लाको खरपुनाथ गाउँपालिका दुई थाली र लामपाटाका बासिन्दाबीच रानीसेन क्षेत्रका सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो। विवादका क्रममा धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली ड्रोन सहित पुगेर भिडियो बनाउन खोज्दा स्थिति असामान्य बनेर झडपमा परिणत भएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
8: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
9: सिटी रीतिको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
8: शैक्षिक कार्यक्रमहरू
9: डिप्लोमा कृषि इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
8: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
9: डिप्लोमा पशु विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
8: डिप्लोमा बाली विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
9: डिप्लोमा वन विज्ञान फरेस्टी, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
8: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
9: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
8: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
11: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
10: सानो कुरामा तनाव हुने,
11: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
10: कुलटमा लाग्ने,
11: छटपटी हुने,
10: मुटु धेरै ढुकढुक हुने,
11: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
10: टिकापुर अस्पताल, टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जालपादेवी सेवा समिति टिकापुरको अध्यक्षमा रामबहादुर साउँद चयन हुनुभएको छ। समितिको सम्पन्न भएको 13 अधिवेशनले साउँदको अध्यक्षतामा 11 सदस्यीय कार्य समिति चयन गरेको हो। उपाध्यक्षमा तरक बहादुर रावल, महासचिवमा माया साउँद, सहसचिवमा जगत विक, कोषाध्यक्षमा तर्क बहादुर रावल चयन हुनुभएको छ। यस्तै सदस्यमा रणबहादुर रावल, मानबहादुर रावल, कटक रावल, कृष्णलाल ढुङ्गाना, राजेश्वरी रावल, जपर सिंह रावल चयन हुनुभएको निर्वाचन समिति संयोजक केशर बहादुर रावलले जानकारी दिनुभयो। अधिवेशनले भद्र रावलको संयोजकत्वमा काशीराम रावल र गणेश रावल सदस्य रहनुभएको 3 सदस्यीय लेखा समिति पनि चयन गरेको छ। यसअघि अधिवेशनको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले जालवादी विश्वास समाजबाट टीकापुरका धेरै नागरिकले सेवा लिएको बताउँदै यसलाई नगरपालिकाका तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावले टीकापुरमा धेरै मन्दिरहरू भए पनि नियमित पूजाआजा हुने मन्दिर कमै रहेको बताउनुभयो। उहाँले यसरी नियमित पूजाआजा गर्ने मन्दिरलाई नगरपालिकाले सहयोग गरेको स्मरण गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
12: मैले त्यही कुरालाई नियमित बनाएँ। अब जुन संस्थामा दैनिक पूजाआजा हुन्छ त्यसलाई नियमित सरकारको तर्फबाट नगरपालिकाको तर्फबाट केही संयुक्तकरण गर त्यसलाई केही पैसा दिनु भएन। अहिले पनि मैले नियमित रूपमा त्यति बेला चलाएको कार्यक्रम शक्ति शिव मन्दिर माथि काम गयो कैलाश शिव मन्दिरलाई माथि 1,00,000 रुपियाँ दरले त्यहाँको पूजाआजाको लागि त्यहाँको चाहिँ भूप्रतिको लागि मैले छुटेर गरेको थिएँ। त्यो कार्यक्रम हेरेर संस्थालाई
0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 का वडा अध्यक्ष मोहन लुवार विकले आफ्नो वडाभित्र रहेका मन्दिरमा नियमित पूजाआजाका लागि आवश्यक व्यवस्थापन गर्ने आश्वासन व्यक्त गर्नुभयो। पञ्चपुरका एक होटल सञ्चालकमाथि आक्रमण भएको छ। भीमदत्त नगरपालिका 4 महेन्द्रनगरमा रहेको ग्राण्ड प्यासिफिक होटलका संचालक गोविन्द चन्दमाथि आक्रमण भएको हो। कञ्चपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घटना शनिबार राति 9 बजेतिरको हो। आक्रमणबाट घाइते भएका चन्द उपचारपछि अहिले डिस्चार्ज हुनुभएको छ। होटलमा बसिरहेका बेला 5-6 जनाको समूहमा आएका व्यक्तिहरूले चन्दमाथि आक्रमण गरेको देखिन्छ। नवजीवन सहकारी संस्थाको संचालक समिति चयनका लागि भएको मतदानको मतगणना हुँदा अध्यक्षका उम्मेद्वार गोपाल पाठकले मतान्तर बढ़ाउनु भएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष पदका उम्मेद्वार गोपाल पाठकले 3,462 मत पाउँदा अर्का प्रतिस्पर्धी केशवराज मिश्रले 3,360 मत पाउनु भएको छ। अध्यक्ष पदकै उम्मेद्वार घनबहादुर शाहले 2,679 मत प्राप्त गर्नुभएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
13: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
14: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
13: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
14: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
13: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
14: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
13: एसईई, एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
14: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858470709, 9848677786 र 9845449997।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484-27359।
3: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको महेन्द्रनगरबाट दुईजना सड़क आश्रय व्यक्तिको उद्धार गरिएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 टोलीले एक महिला र एक पुरूषलाई उद्धार गरेको हो। उद्धार गरिएका उनीहरूलाई धनगढ़ी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले बताउनुभयो। गत वैशाख 28 गते मेचीबाट शुरू भएको यात्राका क्रममा 120 जनाको उद्धार गरिएको उहाँको भनाई छ। मानव सेवा आश्रमले सड़क पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर काकरभिट्टा स्थित मेची पुलबाट यात्रा शुरू गरेको थियो। यात्रा कञ्चनपुर हुँदै कैलाली हुँदै आइतबार बाँके पुग्नेछ। अब किसान धानबाली लगाउनका लागि खेतबारीमा जुट्ने समय नजिकेको छ। किसान बिउ र मलको जोहो गर्न लागेका छन्। आजको जनावतमा हामीले जोशीपुरकाकै महिला किसानलाई तपाईँहरूका समस्या के छन् भनी सोधेका छौं।
9: नमस्ते, मेरो नाम सुमित्रा कुस्मी मुद्दी। तमाम समस्या, खाद मलके समस्या बहुत रहत, पानी फिर नहीं पुगा छोटरा, पानी पुगरा में अब बोरिंग वोरिंग गैले आती तो अब हमने तेल बड़ा महंगाई, वो समस्या बा। खेती करना समस्या, मजदूर नहीं मिलता है, जबरदस्ती मजदूर पैबो, पहले जैसे पनी नहीं आये, नहीं तो पानी समस्या नहीं पड़ जाए। अब खान रास और सूखा खरीदी बालास लागर आई जैसे पर पनी नहीं आये, हॉको लागी नहीं चिंता। अब अटरा महंगा तेल वो कैसी की खेती करना, यह सोचाई हुआ हमारे की कहाँ से तेल पाप ले बटरा महंगा नहीं से अगर कह के कहती बड़े अब ठहरो भाई जन ही फिर खटे को ठारू फिर खटे को दू जहां खेती में ठारू अब जोट करो लोग जन अब कहो है ब्यार कटबो लगेबो सबको काम जनी सिर्फ जोतना के लिए जोत है। मेरो
10: मेरो नाम प्रेम कुमारी महतौ, जोशीपुर चार झभी नहरबाट पानी आउँछ अनि सबै हाम्रो पुछारमा छ, एकदम तलै छ हाम्रो खेत झभी, अनि उतातिर सबै मान्छेहरू खेती लगाइसके हुन्छन्, त्यसपछि पानी यतातिर छोड्छन्, अलिक ढिलो नै हुन्छ हाम्रो यता पानी लगाउन सकिँदैन, अनि हामी त बोरिङ सोरिङ चलाएर खेती लगाउने गरेका छौँ। अब पुरुषले अलि धेरै काम गर्नुपर्छ होइन, खेत सबै खन किसान जोड गर्नुपर्छ अनि हामीले अब बिउ खाल्ने अनि रोप्ने यस्तै काम गर्छौँ। अब महिलाको नै हुन्छ धेरै, बिहानदेखि यता उता सफा सुग्घर बनाउने होइन, अब भान्सा सान्सा सबै गर्नुपर्ने महिलाकै नै हुन्छ। दिउँसो खेतमा पनि जानु पर्यो।
11: मेरो नाम राधा खड्का, जोसिफ पाँचकट्टा। महिला किसानको समस्या धेरै छ नि। महिला किसानले पनि कुलो झार्न जानुपर्छ, खेती र श्री भाउलो मात्रै त जोत्दैनन्, रोपाई गर्नुपर्छ, बिउ छिट्नुपर्छ, आली गर्नुपर्छ, मिठा गोडमेल गर्नुपर्छ। चलाउँछन् महिलाहरूले पनि चलाउँछन् पावर टिलर, हलो मात्रै जोतेका छैनन्, पावर टिलर चलाउँछन्, धान दाउँछन्, थ्रेसरमा हाँस्छन्, थ्रेसरिङ गर्छन् महिलाले। महिला नभए पुरुषले एक्लै खेती गर्न सक्दैन। बिहान उठेर खाना पकाउनु पर्यो, आफ्नो गाई बस्तुलाई घाँस पराल हाल्नु पर्यो, छोराछोरीलाई खुवाउनु पर्यो, स्कूल पठाउनु पर्यो, त्यसपछि खेतमा जानु पर्यो, अनि गाउँमा कुलो बेगारी जानुपर्छ, बेगारी फेरि महिलाले जान्छन्, पुरुषहरू जाँदैनन्। अहिले त पुरुषको इन्डिया छन्, कोही कतै छन्, सब महिलाहरूले गर्नुपर्छ। र म त मेरो घरमा मैले धान्या छु, पुरा मै हो गर्ने।
12: पुष्पा चौधरी, जोशीपुर चार झबी। समस्या हुन्छ, टाइममा खेती हुँदैन, घाम पनि धेरै हुन्छ, पानी मिल्दैन, त्यो मल सर पनि टाइममा मिल्दैन, यति महँगो पनि हुन लाग्छ। मल महँगो छ तर बेच्दाखेरि त धान गहुँ चाहिँ त्यति महँगो जाँदैन, अधिकमै रेट भइहाल्छ, धेरै गाह्रो छ। घाम पनि यति घाम हुन्छ, पहिला त लाग्दै थिएन, गाह्रै छ, धेरै गाह्रो छ। अब टाइममा ऊ तेल पनि मिल्दैन, त्यो बोरिङ वोरिङले सिँचाइको लागि त्यो तेल पनि मिल्दैन, यति महँगो भइहाल्छ, जेला गर्ने मान्छे पाउँदैन, गाह्रै छ, धेरै गाह्रो छ, पहिला जस्तो सजिलो छैन।
8: नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिमको बेला पार्टीमा विग्रह ल्याउन नभई एकताबद्ध र बलियो बनाउन आयोजना गरिएको दावी गर्नुभएको छ। पार्टीभित्र उत्पन्न आन्तरिक समस्या र विग्रहका कारण निर्वाचनमा राम्रो परिणाम आउन नसकेको उल्लेख गर्नुभयो। लेखकले पार्टी सभापति शेरबहादुर देउवाको लोकतान्त्रिक योगदानको कदर गर्दै राजनीतिमा सम्मानको वातावरण तयार हुनुपर्ने बताउनुभयो। र नेपाल क्रिकेट संघ क्यानले सिंगापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर 2026 लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। प्रतियोगितामा 31 जून 9 तारीकसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि 14 सदस्यीय नेपाली खेलाड़ी छनौट गरेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। छनौट हुने टोलीको कप्तानमा दिपेन्द्र सिंह एली रहेका छन्। त्यस्तै टोलीमा कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी लगायतका खेलाड़ी समावेश छन्। त्यसै गरी करण केसी, आरिफ शेख, साहब आलम र भीम सार्की पनि रहेका छन्। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। बाल क्लबका पदाधिकारी तथा शिक्षकलाई विपदपूर्व सूचना, जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम। जालवा देवी सेवा समिति टिकापुरको 13 अधिवेशन सम्पन्न, अध्यक्षमा रामबहादुर साउ चयन। बाजुरा हुम्ला सीमा विवाद, अध्ययन गर्न समिति गठन, रञ्चन्द्रमा होटल संचालकमाथि आक्रमण, एसियन छनौट खेलको लागि क्रिकेट टोली खेलाड़ी छनौट। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सुनार, सम्पर्क नम्बर 9868442108, 9846239261।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायिक स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
5: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराएती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: अक्सर कमजोर हुँदै गएको छ। यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दीवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्ल्यूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98648 36213।
1: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फन बार, आहा हा, कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
0: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग, टिकापुर 1, ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
1: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ तपसिल
4: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म सीट संख्या 48 जना मात्र फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म आवश्यक कागजातहरू कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति
5: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ
4: कर्णाली माध्यमिक विद्यालय टिकापुर एक कैलाली प्रधानाध्यापक धर्मराज शर्मा सम्पर्क फोन नम्बर 98942 41 67 र 091 95 561 411

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकराला रोड टिकापुर कैलाली
5: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना सामान्य चिकित्सा HA 40 जना नेत्र विज्ञान OA 40 जना डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ
5: भर्ना कार्यक्रम
6: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि
5: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
6: आवेदन फारम शुल्क ₹1000 मात्र अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
5: आवश्यक कागज पत्रहरू
6: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
5: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
6: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
5: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो
6: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
5: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर
6: सम्पर्क नम्बर 0969900044 9858700044 9847202740 9762813921 र 9669963520
7: मानसिक समस्याबाट बच्ने उपायहरू
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
8: असल साथीहरूसँग मात्रै संगत गरौं
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं
8: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
7: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM टिकापुर FM 101 मेगाहर्ज
10: र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो
11: राजसपाको महाधिवेशन कार्यतालिका सार्वजनिक मधेस प्रदेशमा 4 दिनमै गठबन्धन संकटमा बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन
12: भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ
11: देशभर 46 जिल्लामा विपदमा 74 घटना 19 घाइते सरकारद्वारा सतर्कता अपनाउन अपील धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव
13: किडनी काम नगर्ने कलेजो चाहिँ फेलियरमा जाने कार्डियोजेनिक सक हुने फेन्ट हुने यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ
11: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण
14: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
15: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरूबीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस एमाले नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पश्चिम मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
10: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुदे एजेन्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो, त्यो कुरा हामी राखिराख्छौँ।
15: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीचमै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाफ नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
16: बहुत उपाय भन्यो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने, टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त, प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबल हुनुपर्छ, त्यो नभइकन त कति दिन चल्ने ल, कुनै कुनै खास परिस्थितिमा त के होला भन्ने मलाई लाग्छ। अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो, प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण चाहिँ सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो, बाध्य पार्नु।
17: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ? यसले
16: छैन, सम्भावना छैन, म चाहिँ देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
17: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
16: सभामुखले एक कुरा आदेश जारी गर्ने हो होइन, अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीटमा अर्कै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
15: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उप प्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। रासोपाले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले उडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अध्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउबा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएनसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरू घिमिरे,
16: अद्यावधि जारी छ। अब सुरुमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो होइन। अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसको सहभागी हुनै पर्छ र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो। यसमा कसैले ढिलाई गर्नु हुँदैन।
15: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो, तर चार दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। तर ठूलो क्षति भने नभएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सीआईएनसँग बताउनुभयो।
18: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 घरको छानाहरू सामान्य क्षति भएको छ। दुई ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले खण्डमा खोलिहाल्यौँ। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठूलो चाहिँ आएको होइन। अलिअलि अब छानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
15: हुम्लाको चङखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको 2 भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएनसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
12: अब त्यो अस्थिका दोषीहरूलाई, त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम देखौ त्यो 24 घण्टाको, अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भनेर कुर्दा कुर्दा धेरै कुर्यो, अब हामी चुप्ला हुँदैनौ भनेर बन्द गर्नुभएको हो। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो। अनि समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ। अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला, अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
15: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अध्यगमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। संयु ड्रोन र दर्जनौ क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 मृत्यु भएको छ भने 38 घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली प्रतिशतको उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
11: सन्तोषी रावल सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
19: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
11: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
21: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
20: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
22: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
20: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
22: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
20: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
21: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
23: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकेको राप्ती सोनारी गाउँपालिका चार प्रसोना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ। सल्यानको कुमाक लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ।
19: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुमाखलेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
24: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाखलेखको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामी सिद्धकुमाखी भन्ने गरेका थियौं र जसरी सल्यानबाट यहाँ बसाइसराई गरेर आउनुहुने सल्याने, रुकुमेली, जाजरकोटी छिमेकी जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो, यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यो सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर चार पर्सौनामा हामीले स्थापना गरेका छौं।
19: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। चार वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्याउने, तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
24: 2 बिघा 4 कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा, त्यही जग्गाभित्रै भवन पनि छ। त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड़ भयो, अब यो पुरै जंगलै जस्तै थियो, खाल्डा खुल्डी थियो, खोला थियो, यसलाई पुरेर चाहिँ हामीले यो काम शुरू गर्दैछौ।
19: सल्यानबाट 2040 सालमा बाँके बसाई सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो, तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
0: जहाँसम्म थाहा छ यो कुमाकी देउताको, हाम्रा बाजे बुवाहरूले पुज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाकी देउताहरू असारको महिना मङ्सिरको महिना पुज्ने, दुईपल्ट पुज्ने गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्त्व पनि अब जो पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा छ यो अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। त्यसलाई संरक्षण गर्नको लागि अब यहाँबाट त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुग्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्तिहरू त धेरै छन्।
19: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी, कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चन्दा सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
1: 2046 सालमा भन्दा पहिला पनि हामी सिद्धकुमाहीलाई मान्थ्यौं, पहाड़मा हुँदा पनि रूकुमा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौं मान्थ्यौं, र हामीले गाईको धार दुधको धार चढाउने सिद्धको माहीलाई मान्यता गरी आएका हौ। र अहिले हामी आएको यहाँ 35-36 वर्ष भइसक्यो, मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको।
2: मेलाको लागि राम्रो छ, यहाँतिर दशैंमा लाग्छ मेला त यहाँ।
19: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाईसराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्ध कुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
11: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
13: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
11: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
4: सिटी भिटीको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर जानकारी गराइन्छ।
3: शैक्षिक कार्यक्रमहरू
4: डिप्लोमा कृषि इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
4: डिप्लोमा पशु विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
3: डिप्लोमा बाली विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
4: डिप्लोमा वन विज्ञान फरेस्टी, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
3: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
4: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
3: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय
14: नेटवर्क सीआईएन।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
25: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 303 खण्डमा छौं। जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्ता खालका समस्या देखा पर्लान्, अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौ? आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा। तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ। अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्?
13: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढी गर्यो, पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ।
25: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ?
13: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ, भनौँ गर्मीमा काम गरिरहेछ, त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ, त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने, पिरौला फर्किने, यी समस्याहरू आउँछ, चक्कर लाग्ने, पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने, होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ।
25: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् त्यस्तो अवस्थामा?
13: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ, त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ।
25: त्यो भनेको चाहिँ के हो?
13: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने, टाउकोमा चाहिँ रगतको सञ्चारहरू कम हुने, मुटुको चाल बढेर आउने, व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने, सो यी समस्याहरू चाहिँ बढी देखिन्छ। यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौँ, यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै हुने हो कि त हिट स्ट्रोक भन्छ।
25: हजुर, यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन्। हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन्? कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले?
13: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ, जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ, मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको सञ्चार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ, जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने, मुटुको फङ्सन कम हुने, किडनी मृगौला ड्यामेज हुने, होइन मान्छे बिहोस भएर लड्ने, इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने, यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले, जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ। 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40, 41, 42, 43 पुग्ने भने त अनुमान गरिएको छ नि, त अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनुपर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
25: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
13: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सकाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहन्छ। तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँलाई हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसियूमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो, अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
25: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, झोलिलो कुराहरू?
13: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्युड भन्छ। फूड बेस्ड फ्युड भनेको जस्तो हामीले दालको पानी भन्छौ, भेजिटेबल सुप भन्छौ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौ, यो भात पकाउँदाखेरिको माड भन्छौ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौ, ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो। किनभने पसिना जाँदाखेरि खालि पानीमा

0: साथी अब तपाईको पालो।
1: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: जेठ 16 गते शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच

स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 982563772।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: मिर्जापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली। यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
1: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
0: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
1: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
0: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
1: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
0: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
1: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
0: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली। सम्पर्क नम्बर 091-560-203, 98-58-48-709, 98-48-67-76 र 98-45-45-39-97।
2: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर सामुदायिक पुस्तकालय टीकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टीकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टीकापुर सामुदायिक पुस्तकालयको सभा हल।

0: जब जब गर्मी महीना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाऊ है।
1: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग, टिकापुर 1, ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
2: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट

0: हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
0: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कर्णाली नमूनामा टीका पूर्वाक शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584 24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
3: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
2: टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: भर ना खुले हो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.cetevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी टिम मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
7: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
6: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
6: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल चैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल चैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
5: आमा, राति छ, कता जान लाग्नु भयो नि?
6: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
5: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
6: किन नि सानो लट्ठी र टर्च लाइट?
5: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
6: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
5: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
7: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
8: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्मान प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPS 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
11: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गते देखि।
11: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA का कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
11: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
11: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
11: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
11: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0999-59044, 98-58-78-00-44, 98-487-20-247, 97-642-83-921 र 98-59-63-520।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिगापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। बाल क्लबका पदाधिकारी तथा शिक्षकलाई विपद पूर्वसूचना, विपद जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम टिकापुरमा भएको छ। टिकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा टिकापुर बहुप्रकोपको जोखिम रहेकाले विभिन्न खाले विपदबाट जोगिनका लागि पूर्व तयारी पूर्व सूचना महत्वपूर्ण हुनेमा जोड़ दिनुभएको छ। पालिकाले समुदाय वाडा स्तरमा सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ। बाल बालिका तथा शिक्षकहरू धेरै समय विद्यालयमा बस्ने भएकाले विद्यालयमा समेत विपद आउन सक्ने हुँदा सचेतना बनाउन पूर्व तयारी र व्यवस्थापनमा सक्रिय बनाउन कार्यक्रम गरिएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनु भएको छ। सरकारले बाजुरा र जुम्लाको जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षले अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गर्न उनको सचिवालयले जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सोलो पश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट एक

बहादुर रावल, कटक रावल, कृष्णलाल ढुंगाना, राजेश्वरी रावल, छपट सिंह रावल चयन हुनुभएको निर्वाचन संयोजक केशर बहादुर रावलले जानकारी दिनुभएको छ। कञ्चनपुर एक होटल संचालकमाथि आक्रमण भएको छ। भीमदत्त नगरपालिका चार महेन्द्रनगरमा रहेको ग्रान्ड प्यासिफिक होटल संचालक गोविन्द चन्दमाथि आक्रमण भएको हो। कञ्चनपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घटना शनिबार राति 9 बजेतिर भएको हो। आक्रमणमा घाइते भएका चन्द उपचारपछि अहिले डिस्चार्ज हुनुभएको छ। होटलमा बसिरहेका बेला 5-6 जनाको समूह आएर व्यक्तिहरूले चन्दमाथि आक्रमण गरेको देखिएको छ। उक्त घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। नवजीवन सहकारी संस्थाको संचालक समिति चयनका लागि भएको मतदानमा मतगणना हुँदा अध्यक्षको उम्मेद्वार गोपाल पाठकले मत अन्तर बढ़ाएका छन्। पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेद्वार गोपाल पाठकले 3462 मत पाउँदा अर्का प्रतिस्पर्धी केशवराज मिश्राले 3360 मत पाएका छन्। अध्यक्षकै उम्मेद्वार घनबहादुर शाहले 2689 मत प्राप्त गरेका छन्। मतगणना बढ़दै जाँदा परिणाम पनि रोचक बन्दै गएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट दुईजना सड़क आश्रित व्यक्तिहरूको उद्धार गरिएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 को टोलीले एक महिला र एक पुरूषलाई उद्धार गरेको हो। उद्धार गरिएका उनलाई धनगढ़ी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसका नेता रमेश लेखकले सुरूपश्चिमको भेलामा पार्टीमा विग्रह ल्याउन नभई एकताबद्ध र बलियो बनाउने आयोजना गरिएको दावी गरेका छन्। उनले पार्टीभित्र उत्पन्न आन्तरिक समस्या र विग्रहका कारण निर्वाचनमा राम्रो परिमाण आउन नसक्ने उल्लेख गरेको लेखकले पार्टी सभापति शेरबहादुर देउवाको लोकतान्त्रिक योगदानको कदर गर्दै राजनीतिमा सम्मानको वातावरण तयार हुनुपर्ने बताउनु भएको छ। र नेपाल क्रिकेट संघ क्यानले सिंगापुरमा हुने मेस एसियन गेम्स क्वालिफायर 2026का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। प्रतियोगितामा मे 21 देखि जून 9 तारीकसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि 14 सदस्यीय नेपाली खेलाड़ी छनौट गरेको क्यानले आज प्रेस जारी गर्दै जनाएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सयआइनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम।

आख्यान महाराज परीक्षितलाई सुखदेवले र नारद नाम गरेको ऋषिले राजा युधिष्ठिरलाई हिरण्यकश्यपको पूर्व वृत्तान्त यथार्थ बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। हिरण्यकश्यपको चरित्रार्थ वर्णन विस्तारको लागि हिरण्यकश्यपको नाम गरेको दानवराज बडो वैभवशाली प्रतापशाली त्यसले तपस्या गर्दा गर्दा गर्दा गर्दा बडा जोडदारसँग तपस्या गर्यो। भगवान प्रसन्न का लागि हुनुभन्दा पहिला त्यसको जब आमा रोएको त्यसकी पत्नी रोएको त्यसको परिवार रोएको यो समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयका लागि गम्भीर सोचेर गम्भीर सोचाइमा अनुमान गर्दै भन्न लाग्नुभयो लौ त मेरो भगवान अब के गर्ने होला भनेकन बडा विवेकपूर्वक विचारपूर्वक ध्यानपूर्वक मननपूर्वक चिन्तनपूर्वक यो प्रभावबाट प्रोग्राम तयारी भयो अनि हिरण्यकश्यपको नाम गरेको दानवराजको जब आमालाई सम्झाई बुझाइ गर्नका लागि सवारी हुनुभयो महाराज जब यमराज हेर्नुहोस् मै पनि जन्मिएको छ घण्टा पछाडि छ घडी पछाडि आमा बाबाले मलाई छोडेको आज काल दण्ड यमराज भएर संसारमा डुलेको छु अर्काको मृत्यु जानेर रुनु हुँदैन एउटा उसिनर नामको राजाको चरित्र पनि बताइदिनु भयो। त्यसै प्रसंगमा एउटा जब मलेवाको व्याख्या पनि गरिदिनु भयो आकाशको मार्गबाट उडेर आएको एउटा मलेवाको बथान थियो त्यो मलेवाको बथानलाई देखेर एउटा शिकारीले जाल फाल्यो जालमा धान गाउँ जौ मुगोसामा कागुनो र चना छर्यो सबै चराहरू गएर त्यहाँ खाना भनेर लागेका थिए। अचानक पूर्वक खाना भनेर लागेको बेलामा यस कारणबाट अब यसरी खान भनेर लागेको बेलामा अचानक पूर्वक त्यो बुढो मलेवाले के भन्यो भने मेरो बाबु जान हुँदैन मेरो वचन मान जान हुँदैन मेरो वचनलाई मर्यादा मान जान हुँदैन यसरी खान जान हुँदैन भन्दा यो बुढो आफू देख्ने पनि होइन हामीले भनेको ठाउँमा पनि मान्दैन भनेर गएर झपाझप आएर टिप्न लागेका थिए। सारा बुढो मलेवाको वचनले नमानिकन गएका जति छिटामिटा मलेवालाई जालमा फसाएर मारिदियो शिकारीले। अब यसैले के भन्नुहोस् तपाईँ भनेदेखि बुढाको वचन मान्नु बुढाको अपमान नगर्नु बुढालाई अपमान गर्यो भने बडो नराम्रो हुन्छ यस कारणबाट बुढाको वचनलाई मर्यादालाई हनन नगर्नु यो उत्तम कुरा हो। बुढा पुराना कुरा मान्दैन अहिले त्यो बुढोले के जाने छ र त्यो बुढी खोत्री ल त्यस त्यो बुढी काम लागिन्छ र हाम्रो बुढी हाम्रो सासू सासूलाई त झन् देख्नै भनेर सक्दैनन् हाम्रो आमा जस्तो भए पो हुन्छ भन्छन् आमा चाहिँ उहाँ बुहारीलाई उत्तिकै गरेर बसिन्छ फेरि उहाँ त्यसै कारणले लौ त मेरो महाराज परीक्षित अब के गर्ने बडा समस्या पर्यो मेरो भगवान बडो गम्भीर विचार गरे र सोच गरे र विचार गरेर अब त्यस कारणबाट आफू जब गम्भीर हो विवेक राख विचार राख श्रद्धा गर प्रेम गर ज्याग्या हो भगवानको भजन मनन कीर्तन गर किनभने देखिने जब बुढाको वचनलाई मर्यादा नगर्दाखेरिमा उनको त्यो हत्या भयो यसै कारणबाट बुढाको वचन वृद्ध वचन मान्नु महाराज बुढाको वचन मान्नु वगेरको कुरालाई कहिले नबिर्सनु यो काम प्रयोजन गर्नु मन्त्रमा प्रयोजन हुनु। अब महाराज परीक्षितलाई सुखदेव स्वामीले बडो गम्भीर वाणीमा भगवानको भजन मनन कीर्तन गर्दै नै इतिहासको बारेमा विन्ती गर्नुभयो अनि त्यसदेखि पछाडिबाट बुढो मलेवा पनि ती रोइरहेको थियो त्यसलाई पनि गोली हानेर वापस जानेर मारिदियो शिकारीले यसै कारणले अर्काको मृत्यु जानेर रुनु हुँदैन नरौ नरौ नरौ भन्छन् भन्न त के गर्ने मुटु नै फुटेर आएपछि रुम रुम लगाइहाल्छ हाँस हाँस भन्दा नि मिल्दैन माया नगर भन्दा नि मिल्दैन कहाँ देखौँ र कहाँ सुनौँ त के नगरे मर्ने हो माया गर गर भन्दा देख्नै नसकिन्न के गर्ने यो पनि मिल्दैन माया गर गर त्यतापट्टि फर्कन मन छैन कता र मायाका यस कारणले महाराज परीक्षित सारा सम्पूर्ण प्रकारको कुरा जब आँट्दा र ताग्दा हुँदैन विषयगत कुरामा महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो अनि भगवान म कहाँ जाउँ भनेर बडा चिन्ता लिएर जब हिरण्यकश्यपका परिवार बारम्बार रोन लागे त्यस बेलामा उनले जब बारम्बार सारा देवता रूपले परमात्माको प्रार्थना गरे हरिभजन प्रभुको प्रार्थना गरे हिरण्यकश्यप मर्यो अब हिरण्यकश्यपको गति तपस्यामा गयो त्यस बेलामा हिरण्यकश्यपको नाम गरेको दानवका प्रति बडो गम्भीर वाणीमा हिरण्यकश्यपको नाम गरेको दानवले जबडा बडो तपस्या गर्यो अनि ब्रह्माजीलाई विन्ती गरे ब्रह्माजी प्रसन्न हुनुभयो अग्निदेव प्रसन्न हुनुभयो के माग्छौ भनेर सोद्धाखेरिमा मलाई कसैले नजित्ने मैले सबलाई जित्ने मेरो काल नआओस् भन्दाखेरि त्यस्तो कालै जित्ने वरदान दिन सक्दिनँ निमित्त राख भनेर ब्रह्माजी भन्नुहुन्छ। निमित्त राख्ने भएदेखि जलमा नमरौं थलमा नमरौं आकाशमा नमरौं पातालमा नमरौं काचोले नमरौं सुकेकोले नमरौं
भित्र नवरौं

0: होला
1: त्यो बताउनु भयो। अब त्यहाँदेखि उपरान्त तपाईँ के सुन्न चाहनुहुन्छ सम्म कादृशी प्रणाली भनेर महाराज परीक्षितलाई सुखदेवले आज्ञा गरिबसेको छ। अब हिरण्यकश्यप नामगिरीको दानवराज अत्यन्त वैभवशाली, हिरण्यकश्यप नामगिरीको दानवराज अत्यन्त प्रभावशाली, उसले अब विश्व ब्रह्माण्डमा सारा दिग विजयको नाच गरेर विश्व ब्रह्माण्डलाई आफ्नो कब्जामा लिन आँटिसक्यो भन्ने सम्मको कथा हे सत्यबाट सुन्नुभयो महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। यसै प्रसंगमा लौतरी शेष्ट्र प्रणालीहरू अब बाँकी हंसको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा हिरण्यकश्यप नामगिरीको दानवले दिग्विजय गरेको छ। दिग्विजय गर्दाखेरि पहिला पूर्व देवाधानी भन्ने शहर महाराज इन्द्रको कब्जा गर्यो। महाराज इन्द्रले लडाई सकेनन्, हार माने, उनलाई उपनिवेशको रूपमा बुझाए। दक्षिणको स्वयमानी शहर यमपुरी हो, त्यसलाई पनि कब्जामा लियो। यमराजले भन्नुभयो, महाराज हजुर नभएको बेलामा पनि सहयोग गर्न आएको थिएँ म हजुरका घर दरबारमा, म तपाईँको परम इष्ट हुँ भन्नुभयो। ल ठिक छ, उसबेदेखि आजका मितिबाट जति अपराध गरेमा पनि नरक ल्याउन नपाउने प्रकारको प्रावधान तयारी गरेर किल्ला गाड्यो। पश्चिमपट्टिको स्वेमानी नाम गरेको, दक्षिणपट्टिको निम्लोचनी नाम गरेको शहर जो छ वरुणको पुरी हो, त्यसलाई पनि कब्जामा लियो र पानी पर भनेको बेलामा पर्ने, नपर भनेको बेलामा नपार्ने, यस्तो प्रकारले हिरण्यकश्यपले विजय गर्यो। हस हुन्छ भन्नुभयो वरुणजीले। उत्तरपट्टिको कुबेर लोक, जसलाई भनिन्छ अलकापुरी, जसलाई भनिन्छ विवाहबरी शहर, त्यो पनि मेरो हो भनेर कब्जा गर्यो। गाडाका गाडा सम्पत्ति आफूलाई कर बुझाउनु पर्ने प्रावधान तयारी गरिदियो। आग्नेयपट्टिको अग्नि, नैऋत्यको नैऋत्य, वायव्यपट्टिको वायु, ईशानपट्टिको 33 कोटि देवता ईशहरू र उर्धलोक र अधोलोक, यो सारा सम्पूर्ण जितेर हिरण्यकश्यपको दिग्विजयको नाच गर्न थाल्यो। जसका राष्ट्रमा न खनि र न ज्योति गर्न पृथ्वीले अन्नदान दिनुपर्ने बाध्यता गरायो महाराज। बिउ छर्दे हुने पृथ्वीले अन्नदान त्यसै दिने, बिउ मात्रै पाएपछि, अनि पानी पर भने पर्ने, नपर भने नपर्ने, त्यसको तयारी गर्यो हिरण्यकश्यपले। विश्व ब्रह्माण्ड आफ्नो कब्जामा लियो हिरण्यकश्यपको, अनि लोक कल्याणको निमित्त आफ्नो सम्पूर्ण शास्त्रको पद्धति तयारी गरेर ब्रह्मालाई आफूलाई वरदान दिने शिवजी मित्रताको कायम, विष्णु नभएको जगत गराउँछु भनेर शेतदीपमा फालेर गयो। भगवान त्यहाँबाट फार्म फाल्नु भयो, दौडाउनु भयो, दौड्दै दौड्दै जाँदा कहीँ गएर प्रभुले बस्ने ठाउँ पाउनु भएन र हिरण्यकश्यपको छातीमा गएर प्रभु लुक्नु भएको थियो। शुक्राचार्यसँग सोध्यो, गुरु मेरो शत्रु कहाँ गयो? तपाईँकै छातीमा छ भनेको कारणले छाती नै च्याच्छु भनेर तयारी भएको थियो। छाती च्यातेपछि आफै जालास बन्धन नमद्वारमा बाण सजाएर हिरण्यकश्यप रह्यो हो, अनि त्यही हिरण्यकश्यपको छातीमा प्रभु बस्नुहुँदो रहेछ। यस्तो अपराधीको त शरीरमा प्रभुको बास, अरू धार्मिक तपाईँ सप्ताह सुन्नेको अगाडि नबस्ने त सवालै हुन सक्दैन। त्यसै कारणले प्रभु कस्तो

परीक्षित हिरण्य कश्यपले संसार सारा विजय गयो अनि विष्णु नभएको जगत गराउँछु भन्ने हिसाबबाट प्रभुलाई हृदयमी पास बसायो। अब हिरण्य कश्यपको पालामा नखनि नजुतिकन अन्न उत्पादन गरेको त्यति मात्रै हो र पानी पर भने पर्ने नपर भने नपर्ने नरक जान जति पाप गरे पनि जाने नपर्ने त्यस्तो गजबको थियो त नि त्यो तगा त्यस्तो हिरण्य कश्यप बडा आनन्दसँग राजकाज गरेर बसेका थियो अनि हिरण्य कश्यपको पालामा सारा जनताहरू खुसी राजी बहुत थिए प्रसन्न मुद्रामा थिए। तर हिरण्य कश्यपले अब सबभन्दा ठूलो क्रान्ति कहाँबाट आउँछ भन्दा शिक्षाबाट आउँछ भनेर शिक्षाको आमूल क्रान्ति गर्यो। क्रान्ति भनेको फेरि लडाई होइन नि, क्रान्ति भनेको परिवर्तन। हिजो मशान्ति आज सक्रान्ति, क्रान्ति भन्न साथ परिवर्तन आयो। सक्रान्ति दिन खुकुर लिएर हिँड्ने त होइन नि त, क्रान्ति भने परिवर्तन। हिरण्य कश्यपले सारा क्रान्तिको तयारी गर्यो अनि हिरण्य कश्यप वैभव सारा सम्पूर्ण संसारमा विद्यमान परिस्थिति तयारी गरेर अब पठन पाठनको लागि विद्यालय तयारी गर्यो, पाठशाला। पाठशाला भन्ने थाहा छैन कता पाएर, स्कुल क्याम्पस बोर्डिङ युनिभर्सिटी के भन्ने थाहा हुन्छ, अर्थ के थाहा। पुरानो कुरा बोल्नै छोडिहाले, पुरानो कुरा कोही बोल्दै बोले, आफ्नो बाउलाई त बाउ भन्न बा भन्न छोडे, आफ्नो काम गर्नु, आफ्नो भाषा बोल्नु, आफ्नो नियम नीति र कानुनमा रहनु, आफ्नो गुरुले गुरु नै भाषा बोल्नु, नबुझ्ने बेला पो अरू भाषा बोल्नु, मगरले मगरै भाषा बोल्नु, बाहुनले जाने आफ्नै भाषा बोल्नु, छेत्रीले आफ्नै भाषा बोल्नु, समाजमा आफ्नो जब संस्कृतिको धरोहर नबिर्सन, बालाई बा नै भन्ने, कान्छेबालाई कान्छेबा नै भन्ने, कहाँ जानला भन्दाखेरि जाने बेला चाहिँ ससुराली जानला भन्ने, उहाँ गएर बारामा भन्ने, बारामा जानला भनौँ नि त, उसले जाने बेला चाहिँ ससुराली जानला भन्ने भन्ने बेला चाहिँ बारामा, त्यो मिल्छ। यसरी सारा कुरा आफ्नो आफ्नो भाषा भूषा शेष गर्नु, नबुझ्ने भएपछि यहाँबाट समुद्र पार गइसकेपछि मैले नै बोल्नै पर्यो, यहाँले नै बोल्नै पर्यो, अर्कै भाषा बोल्नै पर्यो। बुझेसम्मका लागि आफ्नो संस्कृति आफ्नो कर्तव्य र आफ्नो निष्ठा किन छोड्ने हो, छोड्नु हुँदैन। त्यसै प्रभावबाट आफ्नो काममा पूर्ण हुन सकिन्छ। हिरण्य कश्यपको नाम गरेको राजाले सारा संसारको वैभवतालाई पूर्ण रूपमा यस किसिमबाट पूर्ण गर्यो। हिरण्य कश्यपको दिग्विजय गर्यो महाराज। हिरण्य कश्यपले दिग्विजय गरिसकेपछि हिरण्य कश्यपको पालामा कुनै प्रकारबाट कुनै जनले भगवानको भजन कीर्तन मनन केही गर्न पाउँदैन थियो, कडा सजाय दिन्थ्यो। आजबाट कान्छो छोरालाई पनि विद्यालयमा पढ्न पठाउन लाग्यो। राज अनुराज सम्राट र कान्छो छोराको नाम हो प्रह्लाद। आज हिरण्य कश्यपले पढ्न पठायो, भर्खर भर्खर छोरो पढ्न जाँदा बाबु आमालाई रमाइलो लाग्छ नि, हाम्रो छोरो नि पढ्न जान्ला, यता हेर्दा ऊ उहाँ पुगे झोला भइगयो, पछि पछि यो लिएर उसले भनेपछि पो उग्रे ज्वरो आउँथ्यो, नत्र पहिला पहिला त रमाइलो भयो। त्यसपछिबाट हिरण्य कश्यपको छोरो प्रह्लाद आजबाट पढ्न गएको छ। त्यस अवस्थामा विद्यालयमा पढ्न गएको मेरो सरकार त्यस अवस्थामा सन्डराहरूकालाई गुरु राखेर त्यस अवस्थामा पढ्न भनेर पठाएको, कान्छो छोरो प्रह्लाद पढ्न भनेर जानुभयो बाबु राजन। पाँच सात दिनसम्म छोरो पढेको, कान्छो छोरोले पढेको थाहा पाएर हिरण्य कश्यपले छोरालाई सोध्यो, राजा तिमीले के पढौ त ननाटी भन। कान्छो छोरो प्रह्लाद भन्नुहुन्छ, असुर श्रेष्ठ पिताजी, मैले पढेको वर्णन विस्तार हजुरलाई म प्रमाण गरिदिन्छु, सुन्नुहोस् भनेर छोरो काखमा बाउको बसेर भन्न लाग्यो, श्रवणम कीर्तनम विष्णु श्रवणम पादसेवनम अर्चनम वन्दनम दास्यम सख्य आत्मनिवेदनम। मैले पढेको यो नौवटा भक्ति भगवानको, भगवान नारायण वासुदेवको, विष्णुको श्रवण गर्नु, कथा श्रवण गर्नु, कीर्तन गर्नु, नाम जप्नु, विष्णुलाई सम्झनु, पाउको सेवा गर्नु, पूजन गर्नु, हात जोड्नु, दास बन्नु, आत्मसमर्पण बनाएर भगवानको साथी बन्नु, यही नौवटा भक्ति मैले पढे बोबा, अरू पढ्न बाँकी नै छ। यति मात्र के भनेको थियो प्रह्लादले। जेठो कान्छो छोरो प्रह्लादलाई काखबाट टिपेर फल्दे प्रह्लादलाई, का पिताजी हिरण्य कश्यपु भन्छ, दैत्य चन्दन बने जातो य कण्टक द्रुवम, दैत्य रूपी श्रीखण्डका जंगलमा काँडा रूपी बैर तु काँसे आया बेकु, भनेर टिपेर फालिदियो छोरालाई। तँलाई पत्मास कहाँको लपरेखेस, यो पक्का तँलाई पढाउने को हुन्, तँलाई दोष केही छैन, त्यही गुरुहरूलाई भएर बाहुनपट्टि नै जाइ लाएर, बाहुनलाई देख्नै सक्दैनन् कोही पनि, किन यस्तो गरेका, बाहुनले खायो, बाहुन बाद बाहुन जस्ता बाहुन जस्तो भनेका छन्, कुन चाहिँ भोकैरहेछ कुन, बाहुन बाद भनेका छन्, फेरि मान्ने बेला चाहिँ हाम्रै खलकलाई टुप्पा टुप्पा लगाएर राखेका छन्,
ब्राह्मण से मुख आशित भन्छ ब्राह्मण बने मुख त्यसकारणले मुख पटट गई रह राजा परीक्षित सुखदेव स्वामी ने अब छोरा गिरी पढ़ाई सुनेर ब्राह्मण का प्रति में ताजन दिन आटे थी गुरूपुत्र पढ़ा आउनभर ते दिन गुरूपुत्र भन्न गुरूपुत्र उच नमत प्रणीतम न परम प्रणीतम सुतो बदाते सत्यवेन्द्र शत्रु नैसर्ग कि मतिरश्य राजन निरक्ष मनु कदस ममान हामीले पढाएको पनि होइन पाठ्यक्रम भित्रको कुरो पनि छैन हामीले त्यो कुरो जान्दैनौ जान्दैनौ राजकुमार त्यस्तै हुन्छ महाराज हामी कसरी बुझौं भनेर विन्ती गरे गुरूपुत्रहरूले याद राख मेरो छोरोले नराम्रोसँग शत्रुको नाम जपेको छ आज नौवटा भक्ति यदि कडा सजाय पाउला होसियारीपूर्वक काम गर भनेर हिरण्यकश्यपुले आज्ञा गर्यो हुन्छ हजुर भनेर गुरुहरू राखेर पढायो पाँच सात दिन फेरि भएको थियो कान्छुसरलाई काखमा राख्यो हिरण्यकश्यपुले राजा तिमीले के पढौ त न ढाँटी भन भन्दा असुर श्रेष्ठ पिताश्री नौवटा भक्तिको लक्षण त मैले हजुरलाई बताएँ भगवानले साख्य पनि भन्नुभएको छ क्या साथी पनि भन्नुभएको छ प्रभुले त्यसै कारणले कुनै देवताले कुनै धर्ममा आफ्नो भक्तलाई साथी भनेको छैन तर हाम्रो हिन्दू धर्म सनातन वैदिकमा भगवानले साथी भन्नुभएको छ आफ्नो भक्तलाई साख्य भनेको छ त्यसै कारणबाट यो बडा गम्भीर कुरा छ यहाँ भगवानले साथी भन्नुभएको छ कुनै धर्ममा साथी भन्दैनन् देवताले आफू उच्च स्थानमा रहन्छन् पोर्लिएर साथी भन्न चाहँदैनन् भक्त बत्सल भन्नुभएको छैन भगवानले म तिमीहरू बसमा छु भन्नुभएको छैन कुनै पनि धर्ममा म धेरै धर्मको बारेमा अनुसरण गर्छु तर मैले त्यस्तो कहीँ भेटाएको छैन तर भगवान हाम्रो यस वैदिक सनातन हिन्दू धर्मको दर्शनमा भगवानले भक्तलाई साथी भन्नुभएको छ त्यति मात्रै होइन तिम्रो म बत्सल म बसमा छु पनि भन्नुभएको छ भक्त बत्सल भनेर यसैले हिरण्यकश्यपका छोराका पनि साथीका रूपमा प्रभु तयारी हुनुभयो अनि हिरण्यकश्यप नामको दानवले सारा वैभवताको उत्तरोत्तर प्रगतिको साथमा लगेको थियो अनि कान्छो छोरालाई फेरि सोध्यो हिरण्यकश्यपले बाबु तैँले पढेको के पढिस् त बाबु अयो फेरि भनेर भन्दाखेरिमा पिताश्री विश्व ब्रह्माण्डमा खम ईश्वर एउटै हुनुहुँदो रहेछ यही कुरा मैले बुझेँ अरू बाँकी पढ्न बाँकी छ पिताजी भन्छ है दोस्रो पाठमा लो बुझिस बुढी तेरो छोराको कुरा भन्न थाल्यो छोरो बिग्रिएपछि बुढीपट्टि झम्टनी हो जो पनि गतिलो भए पो हाम्रो जात हाम्रो कुल हाम्रो रगत हाम्रो जातले पो हुन्छ रगतले पो हुन्छ भन्छ होइन छोरो बिग्रियो र छोरी बिग्रियो भनेदेखि तेरो त दुध खाएको तेरो के गतिलो हो नि तैँ होस् यो घर बिगार्ने त्यो बुढीलाई त्यसै कति छ तेरियामा उहाँ कि भन्छ उहाँ सासु कट्ठै गाबेला घिउ थपी थपी दिन्छ यसै कारणले महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ हिरण्यकश्यपका छोरा प्रह्लाद आजबाट पठन पाठनको लागि तयारी भएर आफ्नो छोराले दिएको दण्ड र सजायको लागि म आफ्नो छोरामाथि भएको असामयिक किसिमको घटनाको कारणले प्रभावित भएर हिरण्यकश्यप नाम गरेको दानवराज आज ठूलो वैभवताको मिटिङ राखेर तिनीहरूको वस्तुस्थितिको अध्ययनको तयारी हुन आँटो भन्ने सुनको कथा हे सत्यबाट भन्नुभयो महाराज परीक्षित श्रीमद् भागवत महाप्राण हिरण्यकश्यपका छोरा प्रह्लाद अब यो साह्रै बेकुप र बदमास निस्क्यो यसलाई कुन सजाय दिने भनेर पाता कसरी चुट्ने पिट्ने र दण्ड दिनेको सट्टामा हिरण्यकश्यपले आफ्नो पत्नीको आज्ञा मुताबिक यसको जड तत्व पत्ता लगाउनका निमित्त अब गुरूकुलमा गएर पिटिङ राखे ल भन् यो साह्रै खराब निस्क्यो साह्रै आचारहीन निस्क्यो यसलाई कुन सजाय दिने ल भन भनेर सोद्धाखेरिमा मेरो महाराज यसको सजाय भागे भनेको यसको जब यस किसिमबाट दण्ड र सजाय भनेको अब कसरी कहिले दिने कुन प्रकारबाट दिने यसलाई बडो समस्या पर्यो र त्यो समस्याको समाधानको लागि भगवान अरूबाट सम्भव हुन सक्दैन हिरण्यकश्यपका छोरा प्रह्लादलाई सजाय दिनका लागि भन्दा एउटा कामबाट पूर्ण हुन्छ भनेर निर्णय गरियो के काम भनेर सोधिएको खण्डमा अरूबाट सम्भव हुन सक्दैन मेरो सरकार एक मात्रै गुरु छ भनेर निर्णय गरियो के कुरो भनेर सोधिएको प्रश्नका लागि अरूबाट सम्भव हुन सक्दैन एउटा विषय छ महाराज भने के विषय छ भनेर सोद्धाखेरिमा एउटा मात्रै प्रकारको प्रसङ्ग हो यसलाई नेल कडी हात कडी कानका कौडी गलबन्द नेलचौडा लगाउने होइन यसलाई पाता कसेर लडाउने पनि होइन तर यसलाई जब जब यो उपदेश गर्नेवाला को हो यो कुरा बुझ्नु चाहिँ जरूर छ चा।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए रुक रुक रुक
3: के भयो
2: किन कराएको यस्तो
3: दाई यस्तो पनि हुन्छ र
2: 30 दिनसम्म अनलिमिटेड रे
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
6: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द 17 हुने बारेको सूचना टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते 6 चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द 17 हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्य समिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभा हल।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली